0: प्रसंस्करण लाइन 1,28,00,000 अमेरिकी डलर अर्थात करीब 2 अर्ब रूपियाँ लगानीमा निर्माण भएको आयोजनाले जनाएको छ। विद्युत संजाल सुदृढीकरण र सीमापार विद्युत संजाल विस्तारमा यो प्रसारण लाइन निर्माणले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। एमसीए नेपालका अनुसार 400 केवी न्यू बुटवल सब स्टेशनलाई भारत सीमासँग जोड्ने यो प्रसारण लाइन 1,28,00,000 लगानीमा 9 महिनाको अवधिमा निर्माण भएको हो।
1: एआईको गति नियन्त्रण पूर्व चेतावनी कि सिण्डिकेटको रणनीति शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। विश्वकै अग्रणी एआई कम्पनी मध्ये एक एन्थ्रोपिकका प्रमुखले गत शनिबार आफ्नै उद्योगलाई भने एआई विकासमा हाम्रो गति घटाउ, केही घण्टाभित्रै उनका कट्टर प्रतिस्पर्धीहरू यसमा एकमत देखिए। एन्थ्रोपिकका डारियो अमोडेईले 3800 शब्द लामो लेख प्रकाशित गर्दै एआई मोडलको क्षमता बढ़ाउने रफ्तार अलि सुस्त बनाउनुपर्ने प्रस्ताव गरेका हुन्। यसमा ओपन एआईका साम अल्टम्यान, एक्सएआईका इलन मस्क र गुगल डीप माइण्डका डेमिस हसाबिसले तुरन्तै समर्थन गरे। एकअर्कालाई पछार्न अर्बौं डलर खनाइरहेका चार प्रतिस्पर्धी कम्पनी एउटै कुरामा सहमत भएको यो विरलै देखिने घटना हो। व्यावसायिक होडबाजी र नयाँ मोडल सार्वजनिक गर्ने प्रतिस्पर्धामा तल्लीन यी प्रमुखहरू एआई नियमन र निष्पक्ष अनुगमनको मागसहित किन एकाएक मुखरित भए? के एआई साँच्चीकै मानिसको नियन्त्रणभन्दा बाहिर गइसक्यो वा एआईमा गरिएको लगानीले उल्लेख्य प्रतिफल नदिएपछि आफ्ना वित्तीय विवरण लुकाउन र नियमनको माग गरेर ठूला कम्पनीले साना प्रतिस्पर्धी एवं ओपन सोर्स मोडलको विकासमा प्रतिबन्ध लगाउन खोजेका त होइनन्? सुरक्षाको आवरणमा एन्टी ट्रस्ट ल प्रतिस्पर्धा सम्बन्धी कानूनमा छूट मागेर आपसमा प्रतिस्पर्धा नगर्ने र चिनिय तथा बाह्य प्रतिस्पर्धालाई रोक्ने दाउ यसभित्र लुकेको हुन सक्ने कतिपयको आशंका समेत छ।
0: कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा आलटाल भइरहेको छ। प्रदेश सरकार स्थापनाको 9 वर्ष भइसक्दा पनि कार्यालय सहितका स्थायी संरचना निर्माण भएका छैनन्। स्थायी संरचना निर्माणका लागि चर्चा भने धेरै भइसकेको छ। पछिल्लो कार्यकाल सकिने लाग्दा केही चासो देखाइएको छ। कोशी सरकारले स्थायी संरचना निर्माण गर्ने विशेष सत्तारूढ़ दलहरूको न्यूनतम साझा कार्यक्रममा समावेश गरेको छ। कोशीमा हालै नेपाली कम्युनिष्ट पार्टी नेकपा र नेकपा एमालेको गठबन्धन सरकार बनेको छ। सत्तासीन दलको न्यूनतम साझा कार्यक्रममा प्रदेश सरकारका स्थायी संरचना निर्माणलाई प्राथमिकतामा राखिएको छ। मुख्यमन्त्री र मन्त्रीहरू भने विराटनगरमा जग्गा नै नपाइएको तर्क गरिरहेका छन्। सरकारी मात्र नभएर निजी जग्गा अधिग्रहण गरेर पनि सरकारका संरचनाका लागि आवश्यक जग्गा प्राप्त गर्न सकिन्छ तर जग्गा अधिग्रहण गर्ने अधिकार प्रदेश सरकारसँग नभएको तर्क गर्दै स्थायी संरचना निर्माणबाट सरकार पन्छिँदै आएको छ। कोशी प्रदेश सभाको पहिलो कार्यकालमा प्रदेश सरकारका स्थायी संरचना निर्माण अघि बढ़ेन। त्यतिबेला स्थायी राजधानी विराटनगरलाई तोकिएको थियो। दोस्रो कार्यकालमा प्रदेशको नामाकरण गरियो। दोस्रो कार्यकालको 4 वर्ष पुग्ने लाग्दासम्म प्रदेश सरकारले स्थायी संरचना निर्माणका लागि न त पर्याप्त बजेटको व्यवस्था गरेको छ न त ठोस पहल नै थालेको छ। पहिलो कार्यकालमा जस्तै जग्गा नपाइएको बहाना बनाएर तार्ने काम हुने समेत सम्भावना देखिएको छ। कार्यालय सहितका स्थायी संरचना निर्माण गर्न चाहिने जग्गा अधिग्रहण गर्ने अधिकार प्रदेश सरकारसँग नभएको तर्कसहित सरकारवालाहरू पन्छिँदै आएका छन्। कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा आलटाल शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।

0: सजिले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दर हुनुहुन्छ नेपाली खबर।
2: अब भित्री पृष्ठका खबर। सरकारले विद्यालय शिक्षालाई व्यावहारिक र सिपमूलक बनाउने उद्देश्यले बुक फ्री फ्राइडे र स्किल इन एजुकेशन अवधारणा आगामी शैक्षिक सत्रदेखि देशैभरि लागू गर्ने तयारी गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सरकारवालासँग सुझाव संकलन गर्ने क्रममा विभिन्न विद्यालयमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिएका हुन्।
3: मुस्ताङको गरप झोङ गाउँपालिकाले जलवायु परिवर्तनबाट बढ़दै गएको जोखिम र विपदको सामना गर्न स्थानीय तहको साझा रणनीति तयार गर्ने उद्देश्यले पहिलोपटक जलवायु परिवर्तन सम्मेलन आयोजना गर्ने भएको छ। भदौ 30 र 31 गते हुने सम्मेलनमा 753 स्थानीय तहका तर्फबाट जलवायु न्यायका लागि साझा धारणा बनाउने र स्थानीयदेखि संघीय सरकारसम्मको जिम्मेवारी तथा अन्तर्राष्ट्रिय मंचमा उठाउनुपर्ने माग तय गर्ने तयारी गरिएको छ।
2: भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको अकल्पनीय बाढ़ीले घर बस्ती बगाएपछि नुवाकोटका बाढ़ीग्रस्त बजारमा महिलाहरूको मुख्य पर्व तीजको रौनक हराएको छ। बाढ़ीले खण्डहर पारेका बस्तीहरू सुनसान छन्। गत वर्षको तीजमा निकै भीड़भाड़ र रौनक छाउने नुवाकोटको देवीघाट स्थित शिवधाम ढुंगेको महादेव मन्दिर, तारकेश्वर र बेत्रावतीको शिव मन्दिरहरूमा यस वर्ष कुनै हर्ष तथा उत्साह छैन।
3: नेपालमा निजी क्षेत्रको शिक्षा विस्तार र विकासमा महत्वपूर्ण योगदान पुर्याउनुभएकी लिटिल एन्जल्सको संस्थापिका शिक्षाविद विद्या लिम्बुको निधन भएको छ। 78 वर्षीय लिम्बुको शुक्रबार राति काठमाडौँ स्थित गान्धी अस्पतालमा निधन भएको हो। पारिवारिक स्रोतका अनुसार उहाँ केही समय यता मृगौला सम्बन्धी समस्याबाट पीड़ित हुनुहुन्थ्यो। लिम्बुले लामो समय काठमाडौँको ज्ञानोदय स्कूलमा काम गर्नुभएको थियो। त्यसपछि 2037 सालमा ललितपुरको हात्तीबल स्थित लिटिल एन्जल्स स्कूलमा प्रिन्सिपल तथा संस्थापकका रूपमा जिम्मेवारी सम्हाल्नु भएको थियो।
2: जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न र हिमताल संरक्षणको माग गर्दै मनास्लु क्षेत्रका युवाहरू आमरण अनसन बस्ने घोषणा गरेका छन्। चुम्नोब्री गाउँपालिका एक सामा गाउँका युवाहरू जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न विभिन्न 8 मुद्दे ध्यानाकर्षण पत्र सहित आउँदो असोज 2 गते सेप्टेम्बर 18 मनास्लु आधार शिविरमा आमरण अनसन बस्ने स्थानीय दावा नोर्बु लामाले जानकारी दिए।
3: पर्यटन व्यवसायले प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र संघ महासभा भ्रमणलाई नेपालको पर्यटन पुनरुत्थानका लागि पनि उपयोग गर्न सरकारसँग आग्रह गरेका छन्। महासभामा नेपालको जलवायुजन्य विपद, जलवायु परिवर्तनका कारण नेपालले भोग्दै आएका क्षति र पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको मागसँगै भ्रमणलाई राजनीतिक तथा कूटनीतिक भ्रमणमा सीमित नराखी पर्यटन प्रवर्धनको अवसरका रूपमा पनि प्रयोग गर्नुपर्ने व्यवसायको धारणा छ।
2: गुल्मीको मदन गाउँपालिका 4 पावन पानीकी 48 वर्षीय डाल कुमारी खत्री शनिबार मृत फेला पर्नुभयो। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्मका अनुसार मदानी गाउँपालिका 1 अग्लुङ ठूलाचौर स्थित सन्त बहादुर विष्टको कोदोबारी सुरक्षाका लागि राखेको पोलमा छुँदा करेन्ट लागेर उहाँको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बदलले कोदोबारीमा पसेर क्षति पुर्याउने भएकाले कोदोबारी वरिपरि विष्टले करेन्ट लगाएको थाहा भएको छ।
3: हरेक वर्ष भदौ 29 गते विविध कार्यक्रमका साथ उत्सवका रूपमा मनाउँदै आएको राष्ट्रिय बाल दिवस यसपटक भदौ 10 गते आएको भोटेकोशी महाविपत्तिले खल्लो बनाएको छ। बालापनको रक्षा, भविष्यको सुरक्षा भन्ने नारासहित मनाउने तयारी गरिएको राष्ट्रिय बाल दिवस 2083 भोटेकोशी बाढ़ीबाट जनधनको क्षतिका साथै धेरै बालबालिका प्रभावित एवं बेपत्ता समेत भएकाले दिवसको कार्यक्रम स्थगन भएको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम डिश होम खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
0: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
0: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
0: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: भोटेकोशी बाढ़ी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98513-17966 गजुरी शाखा सम्पर्क 98513-18367 थुन्चे शाखा सम्पर्क 98513-17866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-1110 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौ कृषि विकास बैंक लिमिटेड
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
5: नेपाली खबरमा अब विदेशका खबर चीनिया राष्ट्रपति शी जिनफिङले कृत्रिम बुद्धिमत्ता एआई व्यापार तथा लगानी सहजीकरण डिजिटल उद्योग स्मार्ट उत्पादन तथा प्रतिभा विकासका क्षेत्रमा विस्तारित ब्रिक्स सहकार्यका लागि 5 महत्वपूर्ण प्रस्ताव गरेका छन् नयाँ दिल्लीमा आयोजित ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन सम्बोधन गर्दै राष्ट्रपति शीले विस्तारित ब्रिक्सले विश्वमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै थप विकास हासिल गर्नुपर्ने तथा व्यावहारिक सहकार्यका लागि बलियो आधार निर्माण गर्नुपर्नेमा जोड़ दिएका छन्
6: अब खेल खबर नेपालमा गएको विनाशकारी बाढ़ी तथा पहिरोबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै इटालीको चर्चित फुटबल क्लब एएस रोमाले विश्व फुटबलको प्रतिष्ठित मंचबाट नेपालको पक्षमा आवाज उठाएको छ युरोपेली च्याम्पियन्स लीग अन्तर्गत 10 सेप्टेम्बरमा टर्कीको इस्तानबुलमा फेरन बाच विरूद्ध भएको खेलमा एएस रोमका खेलाड़ीहरूले नेपालका लागि एकसाथ भन्ने सन्देश अंकित विशेष जर्सी लगाएर मैदान उत्रिएका थिए
5: अब विचार विश्लेषणको पालो हरितालिकासँगै नारीको धार्मिक र पौराणिक महत्व शीर्षकमा चुडामणी कोइरालाको विचार हिमालय टाइम्समा छापिएको छ हिमालय पुत्री पार्वतीले सानै हुँदादेखि मनको आफ्नो चिन्तन हर तरहले हिँड्दा खाँदा खेल्दा बस्दा सुत्दा वा जे सुकै गर्दा पनि उनै शिवजीलाई पति पाऊ भनेर शिवजीकै चिन्तन मनन पूजन आदि गर्दथिन् तर यो कुरा हिमालयलाई थाहा थिएन र पार्वतीको विवाह विष्णुसँग गर्ने निधो गरेछन् उक्त कुरा थाहा पाएर पार्वतीले साथीहरूसँग भनेकी थिइन् वैदिक कालमा नारी आमाहरूलाई पूर्ण रूपमा पूजाले सम्मान गरेको पाइन्छ अहल्या द्रौपदी तारा कुन्ती मन्दोदरी तथा पञ्चकन्या अर्थ अहल्या द्रौपदी तारा कुन्ती मन्दोदरी यी 5 कन्यालाई जसले नित्य सम्झन्छ भने त्यसको महा पतक नाश हुन्छ यी नारीहरूले आफूले जे चिताए त्यही गर्न सक्दथे त्यसैले नारीहरूको बारेमा जति लेखे पनि अपुरो हुने गर्दछ
6: हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खिम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला नमस्कार

0: समयको ख्याल राखौं। 6 बज्यो।
1: खरो विषयमा तारो बहस नेपाली बहस
2: यस नेपाली बहसका साथमा प्रीति तयारी चलचौ
3: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
4: डिस होम इन्टरनेट।

आदरण श्रोता नमस्कार, आजको नेपाली बसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बस देशभरका 350 बढ़ी रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली नेटवर्क यतिखेर सुनिराख्नु भएको छ, डिजिटल प्लेटफर्ममा पनि धेरै डिजिटल प्लेटफर्मबाट पनि नेपाली बस सुनिराख्नु भएको छ। फेसबुकमा जानुभयो भने नेपाली नेटवर्क सर्च गर्नुभयो भने नेपाली बस एकसाथ प्रसारण भइरहेको छ भने युट्युबमा नेपाली नेटवर्क टीभीबाट पनि प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बस काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी श्रद्धा संस्कार र उल्लासको पर्व तीज आज यतिखेर मनाइँदैछ। तीजमा हिन्दू नेपालीहरूले महिलाहरूले प्रमुख सांस्कृतिक तथा धार्मिक महान पर्व हरितालिका तीज आज मनाउँदैछन्। भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजमा महिलाहरू निराहार व्रत बसेर भगवान शिवको पूजा आराधना गरेर मनाउँदैछन्। आज नै श्रोता, तीजमा यतिखेर नेपाली महिलाहरू नाचगान गर्ने प्रचलन पनि छ। हिजो डर खाने दिन, आज नेपाली महिलाहरूले तीजलाई रौदकका साथ, तीजको अर्को महत्वपूर्ण पक्ष दर खाने खुवाउने परम्परा पनि छ। र भाद्र शुक्ल प्रतिपदाका दिन चेलीबेटी तथा दिदीबहिनीहरूले माइतीमा बोलाउने र द्वितीयका दिन आफ्नो सामर्थ्य अनुसार विभिन्न परिकारहरू खुवाउने प्रचलन पनि रहेको छ। तीजको महत्वको बारेमा, तीजको गरिमाको बारेमा आज हामी कुरा गर्न चाहन्छौ। आदरणीय श्रोता, तीज पर्व एकदमै राम्रो पर्व हो र तीज पर्वको बारेमा यतिखेर कुरा गर्ने हो भने तीजले भातृत्वको अर्थात मातृत्वको संकेत पनि गरेको छ। तीज पर्व यतिखेर धेरै नेपालीहरूले उल्लासमय ढंगले मनाउने गर्दछन् र तीज पर्वको अवसरमा सरकारले महिलाहरूलाई विदा समेत दिएको छ। तीजको महत्व के छ त, र तीजले आखिर के गर्छ त, तीजले महिलाहरूलाई कसरी जोड्छ त, मातृत्वको भावना कसरी विकसित गर्छ त, यसको विषयमा पनि आज हामी बहस र चर्चा गर्दै गर्दछौ। आदरणीय श्रोता, तीजले नेपालीहरूको समाजमा तीजको एकदमै महत्व छ र यो साउने संक्रान्तिदेखि नै तीजको रौनक शुरू हुने पनि पाइन्छ। यो पाला भोटेकोसी बाढ़ीले गर्दाखेरि, रसुवा बाढ़ीले गर्दाखेरि तीजलाई निकै ठूलो समस्या पनि सिर्जना गर्यो। तर तीजको समस्या हुँदै गर्दाखेरि पनि, अर्थात भोटेकोसीमा आएको बाढ़ीका कारणले गर्दा मानिसलाई बितण्डा बचाउँदै गर्दा पनि तीजको महिमाको विषयमा पनि आज हामी कुरा गर्न चाहन्छौ। तर तीजले चाहिँ सबै नेपालीहरूलाई एक ठाउँमा उभ्याएको छ। आज पनि पशुपतिमा धेरै श्रद्धालु भक्तजनहरूको भीड़ लाग्ने गरेको छ। पशुपतिका चारवटै ढोका बिहान 3 बजेबाट खुल्ला भएका छन्। हरितालिका तीजमा पशुपतिनाथ मन्दिरमा चारवटै ढोका खुला भएका छन्। तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको छ। आदरणीय श्रोता, र पशुपति क्षेत्र विकास कोषले पनि जानकारी गराएअनुसार मन्दिरमा आउनेहरूका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने गरी व्यवस्था मिलाएको पनि अवस्था छ। यतिखेर आदरणीय श्रोता, आजको नेपाली बसमा हामी तीजको विषयमा पनि कुरा गर्न चाहन्छौ। यसको महिमा के हो, यो कसरी चाहिँ तीज पर्व मनाइन्छ, तीजको महत्व के हो, यस विषयमा पनि कुराकानी गर्न चाहन्छौ। आज ईआईको गति नियन्त्रण पूर्व चेतावनी कि सिन्डिकेटको रणनीति, आजको नेपाली बसमा यस विषयमा पनि कुरा गर्न चाहन्छु। किनभने एआईले चाहिँ धेरै कुराहरूलाई सिन्डिकेट लगाएको छ। एआईले आफैलाई स्वचालित रूपमा निरन्तर सुधार्ने क्षमता विकास गरेर अनपेक्षित साइबर हमलाका घटना निम्त्याएपछि यसमा मानिसको नियन्त्रण गुम्ने त्रास पनि बढ़ाएसँगै चार ठूला एआई कम्पनीका प्रमुखहरू अब एआईको गति घटाउनुपर्ने भन्दैछन्। र तर यो साँच्चीकै डर हो कि नियमन मागेर बजार कब्जा गर्ने दाउ हो, यसका विषयमा पनि आज हामी चर्चा परिचर्चा गर्दैछौ। आधुनिक स्वतन्त्र नेपाली बसमा व्यापारिक नाका रसुवागढ़ी नै बनाउने गृह कार्य शुरू भएको छ। सरकारले रसुवागढ़ीमा नेपालका तर्फबाट पनि ट्र्याक खोल्ने प्रयत्न यतिखेर गरिरहेको छ। रसुवागढ़ी नाकादेखि स्याप्रोबेसीसम्म सड़क निर्माणमा सहयोग गर्न चीनलाई नेपाल सरकारको प्रस्ताव पनि रहेको छ। सहयोग गर्ने चीनको प्रतिबद्धता पनि छ, किनभने चीन र नेपाल जोड्ने नाका अर्थात रसुवागढ़ी नाका निकै नजिकको नाका हुने पनि अपेक्षा गरिएको छ। आज यस विषयमा पनि कुराकानी गर्न चाहन्छौ। आजको नेपाली बसमा हामी नेपालको राजनीति आखिर के छ, नेपालको राजनीतिक पक्षमा चाहिँ नेपाली कंग्रेसको पछिल्लो अवस्था, नेकपा एमालेको अवस्था र देशको अवस्था के छ, आज यस विषयमा पनि कुराकानी गर्नेछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।

0: Mama, tu account open, activate any karobar, sajilai sanga. Busy life easy, banaudai harek din. Global Smart Plus life ko pesma banking.
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: भोटेकोशी बाढ़ी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98-513-17-966 गजुरी शाखा सम्पर्क 98-513-18-367 धुन्चे शाखा सम्पर्क 98-513-17-866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-11-11-0 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौ कृषि विकास बैंक लिमिटेड
4: हरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ ग्लोबल आईबी बैंक सबैका लागि बैंक
5: इस होम इन्टरनेट यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका सहमहामन्त्री डाक्टर डिला संग्रौला हुनुहुन्छ डिलाजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ सबैभन्दा पहिला श्रद्धा संस्कार उल्लासको पर्व हरितालिका तीजको अवसरमा यहाँलाई म शुभकामना दिन चाहन्छु जिलाजी
6: मेरो तर्फबाट पनि नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण दिदी बहिनी आमाहरूलाई सुख शान्ति समृद्धि दीर्घायुको हार्दिक शुभकामना आज यो नेपाली रेडियो नेटवर्क मार्फत चाहिँ व्यक्त गर्न चाहन्छु ती चाहिँ नेपालीहरूको सांस्कृतिक पहिचान आपसिक सद्भाव भातृत्व पारिवारिक एकताको एउटा प्रतीक हो भने अर्कोतर्फ हाम्रा मौलिक परम्परा गीत संगीत संस्कृतिलाई जीवन्त राख्ने माध्यम पनि हो त्यसैले अहिले ती चाहिँ समाजमा रहेका विद्यमान असमानता कुरुति विभेदलाई हटाउने सशक्त महिला अधिकारका आवाज उठाउने रूपमा पनि लिएको छ तर आज देशको परिस्थिति बेग्लै छ भोटेकोशीमा आएको बाढीले धेरैको चाहिँ ज्यान लिएको छ परिवार विस्थापित भएका छन् राष्ट्र शोकको घडीमा छौं हामीले एउटा परम्परा र संस्कृतिलाई कायम राख्दै पूजा आजा गर्दैछौ भने अर्कोतर्फ त्यो खालको संस्कृति नाचगान खानपिनलाई प्राथमिकता दिएका छैन यो पालि
5: डाक्टर ढिला संग्रौला अनि तीजको अवसरमा दर खानु हो के खानु हो दर चाहिँ हिजो
6: हामी दरै खाएनौँ यो पालि
5: दरै खानु भएन तीजको अवसरमा खासमा दर के खाने चलन छ यो सहर बजारको दर र पहाडको गाउँमा बस्ने दर चाहिँ अलिकति फरक छ होइन खासमा दरमा के खाइन्छ तीजको अवसरमा
6: होइन यो त पहिला खाने त परम्परा हो चेलीहरू लामो समयसम्म माइत जान पाइँदैनथ्यो पहिला परम्परा थियो माइत जाने मिठो मसिनो खाने नाच्ने रमाइलो गर्ने भोलिपल्ट पूजा आजा गर्ने परिवारको दीर्घायुको कामना गर्ने त्यो खालको पर्व तिज हो तर आज मैले देखे कहीँ पनि म आफू पनि कहीँ दर खाएन होइन आज एउटा मन्दिरमा गएर पूजा आजा गर्ने त छँदैछ तर हामी हर्ष र उल्लास सहित जसरी
5: तिज
6: मनाउँथ्यो यो पालि चाहिँ हामीले चाहिँ यो सबै समर्पण गरेका छौँ कि देश रोएको छ महाविपत्ति छ महासङ्कट छ त्यसतर्फ मात्रै हाम्रो ध्यान छ अरू खान बस्न रमाइलो गर्न छैन।
5: यो महिला सशक्तिकरणको पनि पर्व हो, महिला स्वतन्त्रताको पनि पर्व हो, तर यस पर्वलाई चाहिँ पछिल्लो समय शहर बजारमा मनाउने र गाउँघरमा मनाउनेमा अलिकति भिन्नता आएको हो डिलाजी तीजलाई।
6: यो तपाईँले भने जस्तो महिला सशक्तिकरण, महिला मुक्ति, परिवर्तन, समाजमा भएका असमानता, विभेद, शोषण होइन त्यो खालको लैंगिक विभेद, यो विरूद्धमा आवाज उठाउने पर्वको रूपमा पनि ठाउँ ठाउँमा धेरै लामो समयदेखि तीज आउनुभन्दा तपाईँले भने जस्तो 15-20 दिन नै तीज मनाउने परम्परा थियो। बिस्तारै बिस्तारै तीजमा चाहिँ आपसी शुभकामना दिने, सद्भाव गर्ने संघ संस्था, पारिवारिक र पार्टी राजनीतिक कर्मीले आफ्नो संगठन निकायमा पार्टीले पनि महिलाहरूलाई दर खुवाउने त्यो सम्झिने परम्परा रूपमा पनि विकसित भएको छ। र पहाड़मा तपाईँले भने जस्तो बेग्लै खालको रमाइलो नाचगान गर्ने पनि छ, तराई तर्फ बेग्लै खालको पनि छ। नेपाल भन्दा बित्तिकै विविधता बीचको एकता हो, हरेक वर्ग तर तबकाले आजभोलि हिन्दू नारीले मात्रै होइन सबैले चाहिँ यो तीजलाई मनाउन थालेको पनि मैले पाउँछु।
5: अब नेपाली कंग्रेसमा चाहिँ तीज मनाउनका निम्ति, दर खानका निम्ति यसपाला निमन्त्रण आयो कि आएन ढिलाजी? सबैसँग चाहिँ तीज मनाउन पाइयो कि पाइएन? कस्तो अवस्था?
6: नेपाली तीज हामीले मनाएन, हिजो मात्रै तपाईँ भन्नुहुन्छ भने तीजको दर खाने दिन थियो नेपाली।

0: केन्द्रित धेरै हुन्छ नि त डाक्टर साहब.
1: अनि त्यस्तो होइन, यो यो यसमा हामी केन्द्रित छैनौ. अहिले चाहिँ हामी जसरी हामी तीजलाई राष्ट्रिय चाड भन्छौँ, त्यसै राष्ट्रिय उत्सवको रूपमा नेपाली काँग्रेस 15 महाधिवेशनमा केन्द्रित छ कि. हाम्रो यही 3 गतेदेखि नै वडा अधिवेशन छ, 10 गतेसम्म प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सकिन्छ, असोजको 16 देखि 19 सम्म राष्ट्रिय महाधिवेशन छ. त्यस कारणले गर्नुपर्ने धेरै धेरै धेरै कार्यहरू छन्। यसमा यति व्यस्त छौं कि देशको अवस्था पनि त्यस्तै छ, अप्ठ्यारो पनि छ, त्यसमा ध्यान दिएका छैनौं र आन्तरिक रूपले नेपाली काँग्रेसको संगठनलाई सशक्त र ऊर्जावान बनाउँदै 15 महाधिवेशनमा हामी मुखरित र केन्द्रित भएका छौं.
0: 15 महाधिवेशनको लागि चाहिँ सहमति किन हुन सकिरहेको छैन, सहकार्य किन हुन सकिरहेको छैन, होइन? 15 महाधिवेशन अलग अलगै तरिकाले चाहिँ गर्ने तयारी कसरी भइरहेको छ, यसमा चाहिँ कहाँनिर के कुराले हल अड्कियो डाक्टर साहब यतिखेर?
1: हलो अड्को भन्दा पनि तपाईँले देखिरहनु भएको छ, एउटा चाहिँ हाम्रो निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का जसले चाहिँ एउटा सहकार्य र संवादको यात्रालाई सुरु गर्नुभएको छ. धेरै अधिकांश केन्द्रीय सदस्यहरू अब यो 15 महाधिवेशनको प्रक्रियामा सहभागी हुनको लागि नेपाली काँग्रेसले हिजो मात्र 14 महाधिवेशनमा सहभागी हुनुभएका केन्द्रीय सदस्यलाई फेरि यो केन्द्रीय समितिमा आउनलाई स्वागत गरेको छ, विधानत बाटो खुल्ला गरेको छ. यसले पनि नेपाली काँग्रेसलाई एकताबद्ध भएर 15 महाधिवेशनमा लैजाने एउटा चाहिँ बाटो चाहिँ खुलेको छ. र बाँकी तपाईँले भने जस्तो उहाँहरूलाई पनि सबैलाई आउन जुन 7 बुधे 5 बुधे माग थियो सबै चाहिँ नेपाली काँग्रेसले त्यसलाई स्वीकार गरेको छ. यो पुसमा जति पनि नवीकरण गरेको क्रियाशीलहरूलाई पनि स्वत नेपाली काँग्रेसको 15 महाधिवेशनमा सहभागी हुने निर्णयले गर्दा अध्यावधि जतिले गर्नुभयो धन्यवादको पात्र हुनुहुन्छ, जति अध्यावधि गर्नु भएन त्यसले पनि यो नेपाली काँग्रेसको अधिवेशनमा सहभागी हुने निर्णय पनि भइसकेका छ. दोस्रो, जति पनि 14 महाधिवेशनमा केन्द्रीय सदस्य हुनुहुन्थ्यो उहाँहरूलाई पनि यहाँ आउनको लागि सभापतिजीले मनोनयन गरेर त्यो प्रक्रियालाई अगाडि बढाउने भनेर हिजो निर्णय भइसकेका छ. त्यसैले बिस्तारै बिस्तारै एउटा बाटो खुल्या छ नेपाली काँग्रेसको महाधिवेशन 15 महाधिवेशनमा सम्पूर्ण आदरणीय नेतागणहरू साथीहरू आउनुहुन्छ, एकताबद्ध बन्नुहुन्छ. हामी एउटा चाहिँ उत्सवको रूपमा नेपाली काँग्रेसको वैचारिक आजको अवस्था र देशलाई कसरी लैजाने भनेर विभिन्न प्रस्ताव सहित भव्य रूपमा 15 महाधिवेशन.
0: होइन डाक्टर साहब, यस्तो भयो क्या, पूर्णबहादुर खड्काजी त अब 15 महाधिवेशनको पक्षमा आइसक्नु भएको छ, होइन? धेरैलाई मिलाउनु पर्ने पनि अवस्था छ. उतापट्टि देउबा पक्षीले पनि 15 महाधिवेशनको कार्यतालिका तोकिसकेको स्थिति छ. त्यसो भए अब बुढेसकालमा देउबालाई एक्लै छोड्ने रणनीति हो तपाईँहरूको, देउबा पक्षीलाई उहाँहरूलाई समस्या पार्ने रणनीति हो, सुदूरपश्चिम टिम बनाउने रणनीति हो, सुदूरपश्चिम टिम मात्रै
1: रणनीति नै होइन, त्यो रणनीति नै होइन. आदरणीय नेता शेरबहादुर देउपाको सम्मानजनक विदाई हुनुपर्छ भन्ने हाम्रो मूल मान्यता हो. तपाईँले देख्नुभयो
0: पार्टीबाट मात्र विदाई गर्ने कि हरेक ठाउँबाट विदाई गर्ने,
1: असन्तुष्ट पक्षले चाहिँ कार्यतालिकामा धेरै हाम्रा आदरणीय नेतागणहरूको नाम राखेका थियो, फटाफट फिर्ता लिइरहनु भएको छ नि, म संलग्न छैन, सहभागी छैन. जहाँ रुख छ, जहाँ चार तारे जन्दा छ, जहाँ विचार छ, त्यही हाम्रो संलग्नता सम्बन्धमा छ. त्यसैले अरू साथीहरूलाई पनि म आज आग्रह गर्न चाहन्छु, हामी सबैले मिलेर, अझ नेताहरूको धेरै योगदान छ पार्टीभित्र, सबै मिलेर नेपाली काँग्रेसलाई एकताबद्ध बनाउनुपर्छ, एकाकार बनाउनुपर्छ, सबै संगठित हुनुपर्छ. 15 महाधिवेशन सबैले खोजेको हो कि नियमित महाधिवेशन, त्यही नै हाम्रो अगाडि आइसकेको छ.
0: होइन अब कसरी चाहिँ मिलाउन सकिन्छ, अब शेरबहादुर देउबाजीलाई चाहिँ बहिर्गमन गर्ने, उहाँलाई चाहिँ सजिलै तरिकाले व्यवस्थापन गर्ने अर्थात् विस्थापन गर्ने यहाँहरूको रणनीति छ, तर उतापट्टि पनि त महाधिवेशनको कार्यतालिका त सार्वजनिक भइसकेका छन् त डाक्टर साहब, होइन? दुईटा महाधिवेशन हुन्छ नेपाली कंग्रेसमा त्यसो भए
1: हुँदैन, नेपाली काँग्रेस एउटै छ, नेपाली काँग्रेस गगन थापाको नेतृत्वमा छ, नेपाली काँग्रेस 15 महाधिवेशनको तयारीमा छ, नेपाली काँग्रेस सबैलाई अटाउने गरी हिँडिरहेछ भनेपछि न विधान त न संविधान
0: संस्थापन पक्ष अटाएर मात्र भएन नि त, पार्टीलाई त मिलाएर लैजान सक्नु पर्यो नि त डाक्टर साहब, पार्टीलाई मिलाउन सकेन.
1: मिलाएर लैजानको लागि एकताको सूत्र जति पनि उठेका थिए तपाईँले देख्नुभयो, योभन्दा अगाडि मैले अघि नै भनिसके 5 बुधे 7

0: हुँदे र हामीले जुन अघिल्लो समयमा पुसमा अधिवेशन गर्ने भनेर तयारी अवस्थामा थियौं त्यो बेला गरेको जति पनि नवीकरण छ त्यसलाई मान्यता दिनुपर्छ भन्ने उहाँको मान्यता थियो। दोस्रो कुरा थियो यो जति पनि चौधौं महाधिवेशनबाट आएको केन्द्रीय समिति थियो त्यसलाई मान्यता दिनुपर्छ भनेर उहाँको माग थियो। तेस्रो भनेको चाहिँ सबैलाई हटाउने गरेर एकताबद्ध भएर लैजानुपर्छ, पार्टी चाहिँ विभाजनको अवस्थामा जानु हुँदैन भन्ने माग थियो। सबै त माग पूरा भएको छ नि त। अब त्यसैले सभापतिजीले हिजो मात्रै कार्य सम्पादनको बैठकमा भन्नुभएको छ एउटा प्रयास सफल भएको छ। अर्को कुरा तपाईँले भने जस्तो सम्पूर्ण साथीहरूलाई आदरणीय नेताहरूलाई पनि सम्मानजनक तरिकाले चाहिँ कसरी ल्याउन सकिन्छ भनेर त्यही वार्ता र सम्वादमा आदरणीय सभापति गगन कुमार थापा लाग्नु
1: होइन, गगन कुमार थापाले चाहिँ अब शेरबहादुर देउबासँग भेटै मान्नु भएको छैन। गगनजीले दिँदाखेरि देउबाजीले नदिने टाइम, देउबाजीलाई दिँदाखेरि चाहिँ गगनजीले नदिने टाइम, यो पनि त माछापछि भएको छ नि त होइन। यो म्युजिकल चेयर जस्तो भएको छ नि त, उहाँहरूको टाइम पनि भेटघाटै हुन सकेका छैन, सम्वादै हुन सकेका छैन।
0: आदरणीय सभापति गगन कुमार थापाले जसरी निवर्तमान सभापति आदरणीय नेता शेरबहादुर देउपालाई भेट्नलाई बार बार समय माग्नुभयो होइन, एउटा पार्टीभित्र सहमति सहकार्य र सम्वाद बीपीको राष्ट्रिय एकता र मेलमिलापको पक्षधर हो नेपाली कांग्रेस। आज उहाँको विचार आज पनि त्यत्तिकै सान्दर्भिक छ, त्यस कारणले त्यसैलाई नै आत्मसात गरेर आदरणीय सभापतिज्यूले भेटघाट गर्न खोज्दै गर्दा त्यो वातावरण बनाउनु पर्थ्यो, किन बनेन आफैमा तपाईँले भर्या जस्तो एउटा प्रश्न उब्जिएको छ। तर पनि निरन्तर रूपमा कसरी चाहिँ उहाँलाई भेटघाट गर्ने, सबैजना अटाउन सक्ने, कसरी बनाउने भन्ने कुरामा विभिन्न प्रयत्नहरू अन्य आन्तरिक सम्वादहरू सभापतिज्यूले गरिरहनु भएको छ। मलाई त आशा छ धेरै साथीहरू ज जसलाई चाहिँ यो राखिरहनु भएको छ समितिमा सबैजनाले हामी होइन जहाँ रुख छ ती छौँ भन्नुभएको छ भने यसको के औचित्य नै छैन नि।
1: तर अब एउटा कुरा डाक्टर साहब कस्तो छ भने नि, कंग्रेसलाई चाहिँ मिलाउन सक्ने कुरा चारधारे झण्डामा अटाउने कुरा, रूखमा अटाउने कुरा, सबै एकीकृत भएर जाने कुरामा चाहिँ सभापति गगन थापा चाहिँ फ्लेक्सिबल किन हुन सक्नु भएको छैन? आज तिजको अवसरमा उहाँलाई के भन्नु छ?
0: फ्लेक्सिबल हुनुहुन्छ यो भन्दा मैले भनिहालेँ, म त अचम्म के लाग्यो भने यो अध्यावधि गर्नलाई पनि यो जरा अभियान चलाएर 3 महिना नै अभियान चलाएको नयाँ वितरणमा पनि आज सबै कुरालाई बिर्सिएर पुस मशान्तसम्म जतिले नवीकरण गर्नुभयो सो त यो अधिवेशनको प्रक्रियामा सहभागी हुन पाउनुपर्छ भनेर जसरी माग थियो त्यसलाई पनि सम्बोधन गर्नु भएको छ। अर्कोतर्फ कतिपय साथीहरूले विशेषमा भाग लिनु भएन, नियमित भनेर राख्नुभयो, उहाँहरूलाई पनि आउने अटाउने वातावरण सहित यो 15 महाधिवेशनमा त्यो केन्द्रीय समितिलाई राख्ने भनेर पनि निर्णय भएको छ। सबै माग त पूरा भइसक्यो नि त।
1: अब माग पूरा हुँदै गर्दाखेरि उताबाट चाहिँ केही व्यक्तिहरूलाई ल्याउने र यतापट्टि चाहिँ मिलान गर्ने, केन्द्रीय सदस्यको पद झ्याप्पै दिइहाल्ने, त्यसै भयो भने पदाधिकारीमा पनि समेट्ने प्रयत्न गर्ने, अब यसरी गर्दाखेरि चाहिँ समस्याको समाधान होला र पार्टीको आन्तरिक विवाद मिल्ला र एक एकजनालाई ल्याउँदै गर्दाखेरि
0: दुईटै कुरा छ। तपाईँले भने जस्तो एकातर्फ जसले हामी चाहिँ अहिले तुरन्त सम्वाद भयो, हामी सबै यो प्रक्रियामा सहभागी हुन्छौँ जान्छौँ भन्नेलाई हिजो एउटा बाटो खोलेर सभापतिजीले एउटा निर्णय गराउनु भएको छ कार्य सम्पादनमा, त्यो बाटो खुल्या छ। अर्कोतर्फ सभापतिजीले हिजो एउटा प्रतिबद्धता जाहेर गर्नुभएको छ, यो असोजको 16 गते जुन राष्ट्रिय महाधिवेशन छ 3 गतेदेखि सुरु भएको छ, अरू बाँकी आदरणीय नेतागणहरूलाई पनि यो प्रक्रियामा सहभागी हुनको लागि म हदैसम्म लचिलो भएर है धेरै कुराहरू पनि बिर्सिएर मानस पटलमा मात्रै राखेर नेपाली काँग्रेसलाई कसरी चाहिँ एकताबद्ध भएर सबै खालको नेताहरू चाहिँ अटाउने माध्यम चाहिँ बनाउन चाहिँ म मुखरित छु, प्रतिबद्ध छु भन्नुभएको छ। मलाई त आशा छ त्यो दिन आउँछ।
1: भनेपछि सबैजना एकै ठाउँमा उभिन सक्ने अवस्था आउन सक्छ,
0: एकदम वातावरण बन्छ बिस्तारै सबैजना लचिलो।
1: अनि देउबाजीलाई के गर्ने त्यसो भए त्यहाँ बोलाएर चाहिँ उहाँलाई चाहिँ
0: कसरी
1: उहाँको सम्मान गर्ने पार्टीमा?
0: होइन, सम्मान हो उहाँलाई, उहाँलाई विधान त शेरबहादुर देउपा उठ्न पाउनुहुन्न सभापति, दुई पटक पछि कोही पनि उठ्न नपाउने नेपाली काँग्रेसको विधानै छ। यसलाई सहज स्वीकार गरेर नेपाली काँग्रेस विधानलाई मान्दै आएको हो। र तपाईँले भने जस्तो आदरणीय निवर्तमान सभापति आदरणीय नेता शेरबहादुर देउपाको सम्मानजनक उहाँलाई पार्टीमा भित्र आउने सम्मानजनक विदाई गर्ने र यो पन्ध्रौं महाधिवेशनको मा उहाँ आउने बोल्ने सम्बोधन गर्ने यो सबै प्रक्रियामा चाहिँ सभापति गगन थापा लाग्नु भएको छ कि अब उहाँसँग जुन जोडिनु भएको थियो धेरै साथीहरू त अहिले आउँदै हुनुहुन्छ, धेरै साथीहरू अहिले गएर आफै संवाद गरिरहनु भएको छ, कतिले चाहिँ यो यो मिल्नुपर्छ नभइकन हुन्न भन्नुभएको छ। आदरणीय सभापति गगन थापाले यति कुरा राख्दै गर्दा धेरै त्याग योगदान लोकतन्त्रमा लामो लडाई लड्ने आदरणीय हामी सबैको अभिभावक शेरबहादुर देउवा ए नबुझ्ने मान्छे त होइन नि त, होइन सबै बुझ्नुहुन्छ नि त, अहिलेसम्म पहिला वातावरण बन्छ र भने वातावरण बन्यो त
1: वातावरण बन्छ। म त हिन्दू हो होइन, म हिन्दू हो, नेपालमा चाहिँ हिन्दू राष्ट्र कायम गर्नुपर्छ भन्ने ढंगले चाहिँ उहाँहरूको टिम चाहिँ अगाडि बढिसकेको छ। कंग्रेसको एजेन्डा हो अब नेपाल हिन्दू राष्ट्र हुने कुरा,
0: एजेन्डा भन्दा पनि हामी चाहिँ आज यो तीजको चाड पनि छ होइन, हामी सबै आस्था र धरोहर हामी यसलाई मान्छौँ होइन, सबै हिन्दू छन् मुस्लिम छन् बौद्ध छन् विभिन्न खालका चाहिँ आस्था र विचार राख्ने को साझा रूपमा पार्टी नेपाली काँग्रेस, हामीले धार्मिक स्वतन्त्रता पनि भन्छौ। नेपाली काँग्रेसमा एउटा बहस पनि चल्यो त्यस बेलाको महासमितिक बैठकमा, एउटा एजेन्डा पनि प्रस्तुत भएको थियो होइन, कतिले हस्ताक्षर गरेर पनि बुझाउनु भएको थियो। तर नेपालको संविधान जुन छ त्यसलाई हामीले संशोधन नगरिकन त्यो बाटोमा हाम्रो धर्मनिरपेक्षता लेख्या हुनाले जान सकिँदैन, त्यस कारणले नेपाली काँग्रेसले यो विधान छ त्यसलाई संशोधन गर्नुपर्छ, अन्य अप्ठ्याराहरू पनि छन् उल्लङ्घन पनि छन्, त्यसको लागि सरकार सकारात्मक हुनु पर्यो, सरकारले त्यो खालको संवाद चलाएको छैन, नेपाली काँग्रेसले पनि बहस र संवाद चलाइरहेको छ, त्यसै कारणले हिन्दूले म हिन्दू हुँ हिन्दू हुँ भन्नुपर्छ जस्तो मलाई लाग्दैन, बौद्धले म बौद्ध हुँ भन्ने मुस्लिमले म मुस्लिम हुँ भन्दै गयो भने त यो धार्मिक सहिष्णुता जुन छ बस्दै आएको समाज छ त्यो बिथोलिँदै आउँछ कि, त्यस कारणले गर्दा सबैको आफ्नो पहिचान छ नि त।
1: हो, अनि जाँदा जाँदै अब नेपाली काँग्रेस एक ढिक्का भएको तपाईँ पनि हेर्न चाहनुहुन्छ नि त होइन, सबैजना एकै ठाउँमा अटाएको होइन, यो हरितालिका तीजमा चाहिँ यो हरितालिका तीजमा मागेको मनोकामना पूरा हुन्छ होइन, श्रीमानको चाहिँ आयु लामो हुन्छ व्रत बस्दाखेरि, शिवजीको चाहिँ व्रत बस्नु निराहार व्रत बस्ने पनि प्रचलन छ, अब यसपालाको निराहार व्रत चाहिँ कंग्रेस एक दिक्का हुनुपर्छ भन्ने ढंगले चाहिँ जाँदा के हुन्छ?
0: तपाईँले भने जस्तो हामी निराहार व्रत पनि बस्छौँ, कतिले पानी फलफूल खाएर पनि राति बस्नुहुन्छ होइन, पहिलो त यो एउटा हिन्दू परम्परा होइन, पार्वतीले शिवपति पाऊ भनेर होइन त्यो सङ्घर्ष गरेर सुरुवात भएको दिन, एकातर्फ यसको धार्मिक महत्व सांस्कृतिक महत्व छ भने अर्कोतर्फ स्वास्थ्य र सामाजिक महत्व पनि छ, हामी जुन व्रत बस्छौँ खाँदैनौँ होइन, एउटा चाहिँ यस्तो प्रतिबद्धतासहित पूजा अर्चना गर्छौँ, त्यसले पारिवारिक शान्ति मात्रै होइन देशको शान्ति। यो पालिको तीज चाहिँ के हुनुपर्छ भने आज राष्ट्रमा ठूलो विपत्ति आयो, महासंकट आयो, जलवायु परिवर्तनका संकेतहरूले आज महासंकट हामीले बेहोर्नु परेको छ, एकातर्फ हिम श्रृङ्खलाहरू फुटिने सम्भावना छन्, खोला नाला सुक्दै छन्, काला पत्थरमा चाहिँ हाम्रा चाहिँ हिमालहरू परिणत हुँदैछन्, आज जलवायुको प्रत्यक्ष चाहिँ असर नेपालले बेहोरेको छ, जुन हामीले गरेका छैनौँ त्यसको भार हामीले बोक्नु परेको छ, त्यस कारणले गर्दा चाहिँ आज चाहिँ सबैको चाहिँ दीर्घायु सुस्वास्थ्यको कामना मात्र होइन, अब यस्ता संकटहरूलाई कसरी सामूहिक रूपमा समाधान गर्ने होइन, कसरी अन्तर्राष्ट्रिय जगतलाई चाहिँ ध्यान आकर्षण गराउने, यो क्षतिपूर्तिको मात्रै कुरा होइन नि त, फेरि संकट त आइरहन्छ होइन, त्यो खालको तागत शक्ति आजको दिनले तीजको दिनले व्रतले चाहिँ त्यसतर्फ मुखरित होस्, पीडामा रहनुभएका जति पनि परिवार गुमाउनु भएका छ उहाँको लागि पनि शान्तिको हामी कामना गर्न सकौं र घाइतेहरूको स्वास्थ्य लाभको पनि कामना गर्न सकौं, सबै हातेमालो गरेर एकताबद्ध भएर हिँड्न सकौं आजको दिनले त्यही प्रेरणा मिलोस् भन्ने शुभकामना पनि व्यक्त गर्दछु।
1: हस् अध्यक्ष यहाँको महत्वपूर्ण समय र सम्वादका लागि म धेरै धेरै धन्यवाद दिन पनि चाहन्छु र हरितालिका तीजको अवसरमा यहाँलाई फेरि पनि शुभकामना छ।
0: धन्यवाद, सबैलाई शुभकामना।
1: हस् आउनुहुन्थ्यो नेपाली कंग्रेसका सभामन्त्री डाक्टर दिला सङ्गला। आज रेसोर नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

सजिले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई. नागरिकता भए पुग्छ हरेक घरको खुसी. घर घरमा एलजी. एलजी लाइफ्स गुड.

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: बिगो बारखरी कथा 2083
3: नेपाली साहित्य साधकका सम्मानमा बारखरी मीडिया आह्वान गर्दछ अहिलेसम्मकै ठूलो कथा लेखन प्रतियोगिता।
4: प्रथम पुरस्कार 2,00,000,
3: द्वितीय पुरस्कार 1,00,000,
4: तृतीय पुरस्कार 60,000,
3: टाइटल स्पोन्सर टिगो,
4: कल्चरल इनिशिएटिभ अफ सूर्य नेपाल गाथा,
3: सपोर्टेड बाई एनआईएमबी ब्याङ्क,
4: नासा सिक्युरिटिज,
3: सिटी एक्सप्रेस मनी ट्रान्सफर,
4: युनाइटेड अजोर्ड इन्सुरेन्स,
3: यति एयरलाइन,
4: वेदालय,
3: पब्लिसिङ पार्टनर फाइन प्रिन्ट,
4: इम्प्लिमेन्टिङ पार्टनर करुणा फाउन्डेसन नेपाल।
3: कथा पठाउनका लागि barkharibooks@gmail.com।
4: कथा पठाउने अन्तिम मिति 2083 असोज 3 गते।
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
7: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
8: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: यो हो नेपाली रेडियो नेटवर्क।
2: हरो विषयमा सारो बहस नेपाली बहस यस नेपाली बहस का साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आईडी बैंक सबैका लागि बैंक
3: इस होम इन्टरनेट। यतिकै हाम्रो बीचमा नेकपा एमालेका प्रभावशाली नेता पूर्व परराष्ट्र मन्त्री प्रदीप गेवाली हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ। प्रदीप गेवालीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: धन्यवाद खेमजी।
3: अब आज हरितालिका तीज, महिलाहरूले भातृत्व मातृत्व सँगै उल्लासमय तरिकाले मनाउने तीज, तैपनि नेपाल यतिखेर विपदमा छ, समस्यामा छ। भोटेको सीमा बाढ़ी जाँदाखेरि धेरै नेपालीहरूले चाहिँ ज्यान गुमाउनु परेको छ, सरकारसँग एकिन तथ्याङ्क छैन। अब आजको दिनमा तपाईँ नेपाली महिलाहरूलाई र समग्र नेपालीहरूलाई चाहिँ के शुभकामना सन्देश दिन चाहनुहुन्छ? शुरूमा
4: यहाँले भन्नुभयो जस्तै यस वर्षको तीज लगायतका धेरै चाडबाडहरू शोकको छायामा परेका छन्। बाढ़ीबाट भोटेकोसी बाढ़ीबाट विपत्ता भएका 5,000 भन्दा बढ़ी नागरिकको कुनै अत्तोपत्तो छैन। अब 1200-1300 भन्दा बढ़ीको ज्यान गइसकेको स्थिति छ। तीमध्ये पनि कैयौंको सब पहिचान हुन नसकेको अवस्था छ। नानीहरूको स्कूल छुटेको छ, मान्छेहरूको आर्थिक जीवन अस्तव्यस्त छ। अब यस्तो पीड़ामा वास्तवमा कुनै चाडबाडहरूले धेरै हर्ष दिन सक्ने कुरा त भएन। तर पनि म सबै नेपाली दिदीबहिनी आमाहरूलाई छोरीहरूलाई उहाँहरूको तीज चाहिँ उहाँहरूको एउटा महत्वपूर्ण चाड हो। माइतीहरूसँग पुनर्मिलन गर्ने, मनका पीड़ाहरू पोख्ने, वर्षौं छुटेका साथी सङ्गीहरूसँग चाहिँ फेरि भेटघाट गर्ने, पीड़ा बिसाउने र नयाँ भविष्यको निम्ति एउटा आशावादी हुने, त्यही हिसाबले एउटा पारिवारिक रूपमा उहाँहरूले चाड मनाउन सक्नुहोस् र तीजले चाहिँ उहाँहरूलाई जो पीड़ामा हुनुहुन्छ त्यो पीड़ाबाट बाहिर आउनको निम्ति मदत गरोस् र जो टाढा हुनुहुन्छ उहाँहरूले त्यो पीड़ालाई चाहिँ नजिकबाट अनुभूत गरेर एउटा चाहिँ सम अनुभूतिको हामी सबै पीड़ामा एकै ठाउँ छौ भन्ने कुराको चाहिँ भाव जगाउन सकोस्, एक खालको राष्ट्रिय एकता सामाजिक सद्भाव निर्माण गर्न सकोस् र महिलाहरूलाई चाहिँ यसले सशक्तिकरणको दिशामा अगाडि बढ़ाउन सकोस्। शुभकामना व्यक्त गर्न चाहन्छु।
3: यसपल्ला नेकपा एमाले पनि तीजलाई अर्थात हरितालिका तीजलाई उल्लासमय ढंगले चेलीबेटीहरूलाई बोलाएर दर खुवाउने औपचारिक कार्यक्रम गरेन, होइन?
4: अब पार्टीले पनि गरेन, कहिलेकाहीँ हामीले पार्टीका नेताहरूले त्यस्तो आयोजना गर्नुहुन्थ्यो, त्यस्तो हामीले गरेनौँ यसपटि। किनभने राष्ट्रिय शोकमै भएको हुनाले हामीले चाहिँ बरु यो अवस्थालाई चाहिँ अहिले हाम्रा थुप्रै स्वयंसेवकहरूले रसुवा नुवाकोट र दार्जिलिङका बाढ़ी पीड़ितहरूलाई सहयोग गर्नका निम्ति स्वयंसेवी भूमिका खेलिरहनु भएको छ। चाडलाई पनि त्यो ढंगले एक खालको स्वयंसेवामा हामीले रूपान्तरण गरेका छौं।
3: प्रदीप गेवालीजी, अब छिमेकी मुलुक भारतमा ब्रिक्स सम्मेलन भयो, नेपालको चाहिँ खासै उपस्थिति पनि रहेन, यसभन्दा अगाडि चाहिँ नेपालको उपस्थिति त्यहाँ रहने गर्थ्यो, यसलाई ब्रिक्सको शक्ति प्रदर्शन र सार्क मृत्युशय्यमा जाँदै गर्दाखेरि हामीले कूटनीतिक रूपमा परराष्ट्रको हिसाबले छिमेकी देशले चाहिँ निमन्त्रणा नै नगर्ने परिस्थितिलाई चाहिँ आज कसरी हेर्न सकिन्छ? यसलाई चाहिँ सामान्य तौरले मात्र हेर्ने कि यसलाई अलिकति कूटनीतिक हिसाबले हेर्ने?
4: होइन, अलिकति गम्भीर रूपले नै हेर्नुपर्छ भन्ने मलाई लाग्छ। पहिलो कुरा, चाहे ब्रिक्स भनौं चाहे सांघाई कोअपरेशन अर्गनाइजेशन भनौं, अहिले पछिल्लो केही दशक यतापट्टि विकसित हुँदै गरेका नयाँ संरचनाहरू हुन् जसले झण्डै 200 वर्ष पुरानो अमेरिका युरोप केन्द्रित जुन विश्व प्रणाली छ त्यसलाई नयाँ ढंगले चुनौती दिँदै गरेको अवस्था छ। एक खालको वैकल्पिक विश्व अर्थव्यवस्था र वैकल्पिक एउटा विश्व राजनीतिक शक्ति सन्तुलनको रूपमा चाहिँ यी संस्थाहरू उदाउँदै गरेका छन्। संयोग के छ भन्दाखेरि दुवै संगठनहरूमा, सांघाई कोअपरेशन अर्गनाइजेशनमा पनि र ब्रिक्समा पनि, हाम्रा दुवै छिमेकीहरू जसले विश्व जनसंख्याको चाहिँ झण्डै 40-45% हिस्सा उगर्छन्, ती दुईटा शक्तिशाली देशहरू विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन र पाँचौं ठूलो अर्थतन्त्र भारत, जोडिएका यी दुईटा संस्थाहरू हुन्। त्यसो भएको हुनाले नेपालले यी दुवै संस्थाको समग्र ट्रेन्डलाई विश्लेषण गर्ने र त्यसबाट हामी कसरी लाभान्वित हुन सकिन्छ भन्ने बारेमा चाहिँ मसिनो गरी विश्लेषण गर्नुपर्ने जरुरी देखिन्छ। अब ब्रिक्सको नेपाल सदस्य होइन, त्यस अर्थमा सामान्य हिसाबले गैर सदस्यलाई आमन्त्रित गरेन भनेर गुनासो गर्ने कुरा चाहिँ कतिपय सन्दर्भमा उपयुक्त नहुनु पनि सक्ला। केही साथीहरूले त्यस्तो तर्क गरेको पनि मैले देखेको छु। तर विगतको अभ्यास कस्तो छ भन्दाखेरि चाहिँ योभन्दा अगाडि पनि भारतमा ब्रिक्स सम्मेलन हुँदा उहाँहरूले चाहिँ एउटा आउटरिच जस्तो छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्रीहरूलाई बोलाएर उहाँहरूले चाहिँ अनौपचारिक बैठकहरू राख्नु भएको थियो। गोवामा त्यस्तो खालको बैठक आयोजना भएको थियो र यसै वर्ष पनि बंगलादेशका प्रधानमन्त्री चाहिँ आमन्त्रित हुनुहुन्थ्यो। भाग लिनु नलिनु उहाँहरूको कुरा भयो होइन, यसको अर्थ चाहिँ गैर सदस्यहरूलाई पनि एकदम नजिकको मित्रहरूलाई चाहिँ आयोजकहरूले सहभागी गराउने यो परम्परा रहँदै आएको छ। अब भारतले नेबरहुड फर्स्ट भन्छ, नेपाल सबैभन्दा नजिकको मित्र जसमा खुला सिमाना समेत पनि छ, त्यहाँ चाहिँ जस्तो कसैले नबोलाएको भए पनि सायद हामी त्यति धेरै हाम्रो तर्फबाट कहीँ कमी रह्यो कि भनेर समीक्षा गर्नु।
3: कतिपयले के भन्छन् भने नेपालमा एक निकै विपत्ति आएको छ, भारतले गर्न सक्ने सहयोग गरिरहेको छ, चीनले पनि गर्न सक्ने सहयोग गरिरहेको छ, त्यही बोलाएको भए पनि के हुन्थ्यो र नेपाललाई भन्ने खालका पनि विश्लेषण।
4: त्यस्तो होइन, त्यो होइन, किन त्यो त कुनै विपत्तिको सम्मेलन होइन नि त, त्यो त बेग्लै सम्मेलन हो। त्यसो भएर त्यो विपत्तिमा गरेको सहयोग र यो दुईटा कुरालाई जोड्नु मिल्दैन। मैले चाहिँ खास गरी कहाँनिर जोड्न खोजेको छु भन्दाखेरि बंगलादेश आमन्त्रित हुनु र नेपाल आमन्त्रित नहुनुको बीचमा चाहिँ हामीले यो यसको संकेतलाई हामीले बुझ्नुपर्छ। कूटनीतिमा कति चिजहरू भनेर गरिन्छन्, कति चिजहरू नभनेर गरिन्छन्, कति लाइन्समा लेखिएका हुन्छन्, कति बिट्विन द लाइन्स पढ्न सक्नुपर्छ नभनिएका कुराहरूलाई। यसको अर्थ कहीँ न कहीँ अब नेपालको बारेमा हाम्रा छिमेकीहरूको बीचमा चाहिँ कहीँ न कहीँ दुविधा, नेपाल कतातिर अगाडि बढ्न खोजेको हो, नेपालको राष्ट्रनीति के हो भन्ने बारेमा चाहिँ एउटा दुविधा भएको, नेपालप्रति विश्वास अलिकति कमजोर भएको, नेपाललाई पूर्ण रूपले भरोसा गर्न नसकेको संकेतको रूपमा पनि हामीले बुझ्नुपर्छ भन्ने मलाई लाग्छ। अर्कोतिर अब केही समय अगाडि चाहिँ किर्गिस्तानको बिस्केकमा सांघाई कोअपरेसन अर्गनाइजेसनको पनि यस्तै शिखर सम्मेलन भएको थियो। त्यो अर्गनाइजेसनको त नेपाल डायलग पार्टनर हो होइन, कुनै न कुनै हिसाबले त्यसको सहभागी राष्ट्र हो, जहाँ अब अघिल्लो वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बेजिङमा भाग लिएर मतलब चीनमा भाग लिएर चाहिँ फर्किनु भएको थियो भन्दाखेरि चाहिँ यी दुइटै ठूला शक्ति मतलब यो क्षेत्रीय संगठनहरू जुन ढंगले एकदम प्रभावशाली बन्दै आएका छन् तिनीहरूमा नेपाल चाहिँ आइसोलेसनमा बस्नु हुँदैन, अब आइसोलेसन हाम्रा कारणले पर्यो कि अब उहाँहरूको कारणले पर्यो त्यो समीक्षा हुँदै जाला। तर नेपालले चाहिँ छिमेकमा भएका एउटा ठुल्ठुला चाहिँ गतिविधिहरूमा नेपाल कहीँ न कहीँ नजोडिनु भनेको चाहिँ नेपालको कूटनीति।
3: यहाँलाई त अब अलिकति अनुभव पनि छ होइन, परराष्ट्र क्षेत्रका विषयमा यहाँले काम पनि गर्नुभएको छ, परराष्ट्र मन्त्रीका हैसियतले चाहिँ नेपाल लगायतका अन्य देशहरूसँगको सम्बन्ध समन्वयका कुराहरूमा पनि यहाँले काम गर्नुभएको छ। आज हामी कूटनीतिक हिसाबले, परराष्ट्र नीतिका हिसाबले र परराष्ट्रको सम्बन्धका हिसाबले कहाँनिर छौं?
4: अब खास गरी गत वर्ष भदौ 23-24 पछि जे घटनाहरू घटे, 23-24 जे घटना घटे त्यसपछि नेपालको राष्ट्रिय राजनीति जुन दिशातिर अगाडि बढ्यो, अनि त्यस पछाडि गएको फाउन 21 गते चुनाव भयो र चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टी एउटा भारी बहुमतका साथ आयो, बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बन्यो, त्यस पछाडि चाहिँको एक वर्ष हेर्दाखेरि कूटनीतिक मामलामा म तीनटा समस्या देख्छु। एउटा दुविधा, जान कहाँ खोजेको हो, कस्तो खालको परराष्ट्र नीति अवलम्बन गर्न खोजिएको हो, हाम्रो छिमेक नीति के हो भन्ने बारेमा नै एउटा दुविधा देख्छु। दोस्रो अलिकति चाहिँ विचलन देख्छु, विचलन इन द सेन्स कि नजानिँदो गरी छिमेकका आधारभूत हितहरूलाई व्यवस्था गरिएको, छिमेकका संवेदनशीलताहरूलाई व्यवस्था गरिएको, छिमेकलाई कम महत्व दिएको पनि देखिन्छ। मैले दुईटा उदाहरण भन्छु यस मामलामा। प्रधानमन्त्रीलाई भारतले परम्परा नै रहँदै आएको छ, नयाँ प्रधानमन्त्रीलाई भारत भ्रमण गराउन चाहेको प्रष्ट देखिन्थ्यो, त्यसैका निम्ति भारतले औपचारिक निमन्त्रणा पनि गरिसकेको थियो, दुईचोटि निमन्त्रणा गरिसकेको, तर प्रधानमन्त्रीले भारत भ्रमणलाई कुनै प्राथमिकतामा राख्नु भएको छैन। अब भारत भ्रमण नगरी हुँदैन भन्ने होइन, यो विगतमा कतिपय परम्परा चाहिँ मानौ यहाँ प्रधानमन्त्री हुने बित्तिकै भारतमा गएर भारत नजाँदासम्म त त्यो वैधानिक प्रधानमन्त्री नै भएन कि भने जस्तो खालको त्यो हीनताबोध पाल्नु जरुरी छैन। तर एउटा सत्य के हो भने जुन देशसँग हाम्रो 60% भन्दा बढी व्यापार छ, जो नेपालको पर्यटनको सबभन्दा ठूलो स्रोत हो, लगानीको पनि एउटा ठूलो स्रोत हो, खुला सिमाना छ, थुप्रै बसेर सल्ट्याउनु पर्ने समस्याहरू पनि छन् र सहकार्य गर्नुपर्ने अनगिन्ती क्षेत्रहरू छन्, एकदम प्रचुर सम्भावनाहरू पनि छन्। त्यो देशसँग उच्च तहमा तपाईँ इन्गेज नभइकन हाम्रो बाह्य सम्बन्ध कसरी अगाडि बढ्छ? तर अहिलेसम्म नयाँ सरकार भनेको छ बित्न लाग्दा समेत भारतसँग उच्च तहमा संवाद भइरहेको छैन। चीन त झनै एक खालको सशंकित देखिन्छ, पछिल्लो समय जुन ढंगका फ्री टिबेटसँग जोडिने गतिविधिहरू जुन ढंगले आए, गत वर्षको त्यो विध्वंसमा टीओबी लगायतका संदिग्ध समूहहरूको जस्तो खालको गतिविधिहरू देखियो, सरकार आफै संलग्न भएर चीनका संवेदनशीलताहरूलाई उपेक्षा गर्दै जे जस्ता केही गतिविधिहरू यहाँ भए त्यसले चीनको मनमा संशय छ नै, भारतको मनमा पनि संशय पैदा भएको देखिन्छ। झन् प्रधानमन्त्रीले रोस्टममाटै उभिएर भारतको जमिन समेत हामीले मिचेका छौं भन्दाखेरि त स्वाभाविक छ त्यसले एउटा चिसोपन त आउने नै भइहाल्यो। यी सबै कुराहरूले गर्दाखेरि दोस्रो चाहिँ विचलन छ र तेस्रो चाहिँ भनेको एउटा आत्मविश्वासको पनि म कमी देख्छु, होइन यी समस्याहरूलाई राखेर कुराकानी गर्ने, वार्ताबाट समस्याको समाधान गर्ने मामलामा, त्यसले गर्दाखेरि नयाँ सरकार कुटनीति मामलामा चाहिँ कता कता चुक्दै गइरहेको देखिन्छ। अब यस्तो मामलामा सरकार चुक्दा सरकार मात्रै चुक्दैन, सिङ्गो देश नै चुकिरहेको हुन्छ, किनभने कूटनीति भनेको, बाह्य सम्बन्ध भनेको, पराष्ट्र नीति भनेको सरकार एक्लैको कुरा होइन, त्यो त सिङ्गो राष्ट्रसँग जोडिएको विषय हो, होइन? त्यसले गर्दाखेरि चाहिँ यो उच्च तहको संवादहरू नहुने स्थितिलाई चाहिँ हामीले अन्त्य गर्नुपर्छ। बल्ल बल्ल धेरै जोडपछि प्रधानमन्त्री संयुक्त राष्ट्रसङ्घको 81 महासभामा जाने हुनुभएको छ, त्यो राम्रो कुरा हो, तर उहाँले उच्चस्तरीय त्यो संवादमा लेभल डिबेट भन्छ त्यहाँ सम्बोधन मात्रै गर्नुहुन्छ कि अरू साइडलाइन भेटघाटहरू को कोसँग हुन्छ, के विषयहरूमा कुराकानी हुन्छ, अब त्यो अहिलेसम्म परराष्ट्र मन्त्रालयले जानकारी गराएको छैन। यी कैयौं विषयहरू चाहिँ प्रधानमन्त्रीकै तहबाट कूटनीतिक संवादलाई अगाडि नबढाउने हो, राजनीतिक उच्च तहको सम्पर्कहरू नजोडियो भने
3: अहिलेको अवस्थामा चाहिँ नेपाल सरकारका प्रधानमन्त्रीको त अब अहिले ब्रिक्स सम्मेलनमा पनि नेपाललाई भारतले निम्तो नगर्ने कुरा, अब अमेरिकाका विदेश मन्त्रीले सिधै राष्ट्रको कूटनीतिका हिसाबले चाहिँ सरकारलाई कन्सर्न राख्नुपर्नेमा चाहिँ सिधै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई फोन गर्ने कुरा र हरेक कुराले चाहिँ हाम्रो सरकार, हाम्रो मेन्टालिटी, हाम्रो मोडालिटी, जुन तरिकाले कूटनीति हुनुपर्ने हो त्यसमा त अलिकति समस्या आएको त देखिया छ नि त केवालीजी।
4: अलिकति मात्रै होइन, मैले यसलाई गम्भीरै समस्या देख्छु, किनभने यदि यत्रो ठूलो विपत्तिमा चाहिँ विदेशी सरकार प्रमुखहरू अथवा चाहिँ हाई लेभल डिप्लोमेट्सहरूले चाहिँ प्रधानमन्त्री या परराष्ट्र मन्त्रीलाई संवाद गर्दैनन्, उनीहरू पार्टीको अरू डिग्निटेरीहरू खोज्छन्, अरू चाहिँ व्यक्तित्वहरू खोज्छन् भनेदेखि चाहिँ त्यसलाई हामीले बुझ्नु पर्यो कि सरकारप्रति केही न केही चाहिँ विश्वासको संकट छ, यो चाहिँ राम्रो कुरा होइन, यो कुनै पनि अर्थमा राम्रो कुरा होइन। सरकारप्रति देशभित्र हाम्रो असहमति, थुप्रै कुराहरूमा असहमति छ, तर आखिर कूटनीति सञ्चालन गर्ने भनेको त सरकारले नै हो, पार्टीले सञ्चालन गरेर पनि हुँदैन, हामीले अपोजिसनले सञ्चालन गरेर पनि हुँदैन, राष्ट्रिय हितको संरक्षणको मुख्य फ्रन्ट लाइनमा त सरकार नै हुन्छ। अब यदि सरकार यही ढंगले अलमलिने हो, अलिकति विचलित हुने हो, यसले गलत डिरेक्सन लिने हो भनेदेखि चाहिँ आगामी दिन नेपालका निम्ति झन् समस्याग्रस्त हुने देख्छु। जस्तो अहिलेकै विपत्तिको कुरा गरौं, अब झण्डै $6 अरब जति हामीलाई पुनर्निर्माणका निम्ति चाहिन्छ। अब भूकम्पको बेलामा चाहिँ नेपाल एकदमै लाइमलाइटमा थियो, त्यति बेला एकदमै चर्चामा थियो र विश्वमा अहिले जस्तो धेरै क्षेत्रीय द्वन्द्वहरू पनि तुलनात्मक कम थिए, विश्व अलिक शान्त अवस्थामा थियो, त्यस्तो बेलामा पनि निकै एउटा अन्तर्राष्ट्रिय हामीले सहयोग सम्मेलन नै यहाँ आयोजना गर्यौं, होइन? त्यसो गर्दाखेरि पनि मुस्किलले 3.5 अरब डलर जस्तो 4,000 डलर भन्दा कम मात्रै त्यति बेला जुट्न सक्यो होइन. अब अहिले अब कति प्राथमिकतामा पर्छ थाहा छैन. यदि हामीले चाहिँ पुननिर्माणका निम्ति बाह्य सहयोग जुटाउन सकेनौँ भने हाम्रो अर्थतन्त्र झन्झन संकटमा पर्दै जानेछ. यो बाह्य सहयोग जुटाउने भनेको खालि पैसाको कुरा मात्रै होइन, त्यससँग विश्वास जोडिएर आउँछ. त्यो विश्वास जोड्नको निम्ति हामी आफैले आफ्नो तर्फबाट चाहिँ पहल गर्नुपर्छ. हाम्रा नीतिहरू पारदर्शी हुनुपर्छ, जुन कुरामा चाहिँ मैले समस्या देख्छु.
3: अब एउटा कुरा मलाई के बताइदिनुहोस् भने, अब यो हामीले अन्तर्वार्ता गर्दै गर्दाखेरि यो बिहानी पखमा लाखौं श्रोताले चाहिँ हामीलाई सुनिराखेका छन्, देशभरका 350 रेडियोबाट प्रत्यक्ष रूपमा प्रसारण पनि भइराखेको छ. तपाईँ र मेरो अण्डरस्ट्यान्डिङमा चाहिँ सकेसम्म पार्टीका कुराहरूमा धेरै बहस नगरौला भन्ने त भएको छ. तैपनि अब यो बहसको अलिकति अधुरोपन र धेरै मलाई यहाँ अडियन्सहरूले पनि सोधिराख्नु भएको छ, पार्टी के हुन्छ, अब कसरी नेकपा एमाले अगाडि बढ्छ भन्ने एउटा प्रश्न छ, यसलाई के भन्नुहुन्छ दादा दादै?
4: एकदम छोटकरीमा भन्दा अहिले अब कार्यदलको बैठक बसिरहेको छ, आवश्यक रूपमा अस्तिदेखि साथीहरू बसिरहनु भएको छ.
3: तपाईँले प्रतिवेदन फेरि लेख्दै हुनुहुन्छ, सच्याउँदै हुनुहुन्छ होइन?
4: अनि मैले त लेख्दै छैन, म यो प्रक्रियामा छैन, यो बेकारमा के भने भ्रम कसैलाई पनि नरहोस्. मैले बाहिरबाट गर्नुपर्ने सहयोगहरू गरिरहेको छु अहिले पार्टीको समस्या समाधानका लागि र कसरी अगाडि बढ्नुपर्छ भन्ने बारेमा चाहिँ मेरो आफ्नो निश्चित दृष्टिकोणहरूसँग म साथीहरूसँग निरन्तर संवादमा छु. म यति कुरा भन्न चाहन्छु, डिटेलमा जानु परेन, यो दुईटा प्रतिवेदनका आवश्यक अंशहरूलाई जोडेर एउटा प्रतिवेदन बन्छ र असोज 5-6-7 बस्ने केन्द्रीय कमिटिको बैठकमा हामीले चाहिँ अब चाहिँ हामी कसरी अगाडि जान्छौ भनौँ न, नेकपा एमाले राष्ट्रिय राजनीतिमा चाहिँ कसरी अगाडि जान्छ, विगतमा कहाँ कहाँ कमी रहे, ती कमीहरूलाई दोहोरिन नदिनका निम्ति हामीले एउटा नयाँ संकल्प गर्छौं र त्यो संकल्पका साथ अगाडि बढ्छौं.
3: र अब पार्टी अध्यक्षलाई चाहिँ कहाँ थाप्नुपर्ने ठाउँमा तपाईँ हुनुहुन्छ यतिखेर चाहिँ होइन, अध्यक्षलाई जोगाउनुपर्छ, बचाउनुपर्छ पार्टीलाई भन्ने लाइनमा त तपाईँ क्लियर
4: हुनुहुन्छ. प्रश्न म कुरा गर्दैछु समग्र आन्दोलनको, तपाईँ चाहिँ एकदम त्यो हाइलाइट गर्नका निम्ति सानो क्लिपलाई भाइरल
3: गर्नका निम्ति
4: चिप खालको भयो. मैले भन्दैछु पहिलो कुरा त यहाँले बुझ्नु पर्यो, कसैलाई बचाउने र कसैलाई चाहिँ गलत्याउने प्रश्न नै होइन. आज सिङ्गो राष्ट्र नै संकटमा छ, भर्खरै हामीले कूटनीतिको बारेमा यत्रो कुराकानीहरू गर्यौं. भदौ 23-24 र त्यसपछि फागुन 21 घटनाक्रममा चाहिँ खालि नेकपा एमाले मात्रै, जस्तो तपाईँले भने जस्तो यदि केपी ओली मात्रै सम्पूर्ण रूपले दोषी हुने हो भनेदेखि त केपी ओली नभएका पार्टीहरू त गजबले फस्टाउनु पर्ने होइन र नेपाली कांग्रेस त धन्धनाएर अगाडि बढ्नु पर्थ्यो, किन उहाँहरूले त नयाँ नेतृत्व विकास गरेर जानुभएको थियो. कंग्रेसले पनि राम्रो रिजल्ट ल्याउन सकेन, माओवादीले त पुरानो माओवादी भन्ने ट्याग नै छोडेर अनि 10-12 समूह मिलाएर नेपाली कम्युनिस्ट पार्टी बनाएर गएको थियो, गजब हुनु पर्थ्यो. सरकारमा भएको कारणले एमाले दण्डित भएको कि भन्यो भने प्रतिपक्षमा भएका मधेसी दलहरू, प्रतिपक्षमा भएको तत्कालीन माओवादी, कहिल्यै सरकारमा नगएको नेमकिपा, सरकारको राजनीतिबाट बाहिर रहेको चाहिँ राष्ट्रिय जनमोर्चा, उहाँहरूले राम्रो गर्नुपर्ने होइन र त्यसबाट पहिलो कुरा संकट भदौ 23-24 विकसित भएको संकट र चुनावसम्म आइपुग्दाको यो विषय नै बेग्लै हो. यसलाई तपाईँले व्यक्तिकरण गरेर बुझ्नुभयो भने तपाईँ कहीँ निष्कर्षमै पुग्नुहुन्न. एउटा भनाइ पनि छ, विद्वान मान्छेहरू चाहिँ प्रवृत्तिको विश्लेषण गर्छन्, विचारको विश्लेषण गर्छन्, अब औसत मान्छेहरू घटनाको बारेमा चर्चा गर्छन् र बिलो देन एभरेज चाहिँ मान्छेहरू व्यक्तिको कुरा गर्छन् भन्छन्. हामी व्यक्तिको कुरा नगरौँ, हामी चाहिँ एउटा विचारको कुरा गरौँ, यो ट्रेन्डको कुरा गरौँ, त्यस हिसाबले हेर्नुपर्छ भन्ने म ठान्छु. पार्टी एकताबद्ध भएर अगाडि बढ्छ.
3: यहाँको महत्वपूर्ण समय र सुझाव सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. प्रदीप गिमालीजी नमस्कार. उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका प्रभावशाली नेता, पूर्व परराष्ट्र मन्त्री प्रदीप गिमाली. आदरेश्वर नेपाली बसमा छोटो विश्राम लिन चाहन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछ.
5: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं. न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ.

0: पाको एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन।
1: लामखुट्टेको टोकाइबाट हुने डेंगीबाट बच्नका लागि
2: पुरा बाहुला भएका लुगा लगाउने,
1: झुलभित्र मात्र सुत्ने,
2: घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने,
1: लामखुट्टेको टोकाइबाट बच्नका लागि लामखुट्टे भगाउने धूप बाल्ने वा मलहमको प्रयोग गर्ने,
2: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
1: खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
2: गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
1: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
2: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
1: डेंगी रोग बारे सचेत बनाऊ।
0: नेपाल रेड क्रस सोसाइटी काठमाडौँ जिल्ला शाखा।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: यो नेपाली रेडियो नेटवर्क
2: हर विषयमा तरो बहस नेपाली बहस
3: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
4: ग्लोबल आईडी बैंक सबैका लागि बैंक
5: दिस होम इन्टरनेट यतिखेर हाम्रो बीचमा वरिष्ठ संस्कृतिविद नेपालको कला संस्कृति धर्म विज्ञानसँग सँगै जोडेर अध्ययन अनुसन्धान गर्दै आउनुभएका प्राध्यापक डाक्टर रामचन्द्र गौतम यतिखेर हुनुहुन्छ गुरुदेव म यहाँलाई प्रणाम गर्न चाहन्छु नमस्कार गर्न चाहन्छु नेपाली बसबाट स्वागत छ यहाँलाई
6: हजुर हजुर यहाँलाई धेरै धेरै धन्यवाद
5: कस्तो छ यहाँको स्वास्थ्य अवस्था अहिले सन्चो हुनुहुन्छ ठिक छ
6: ठिक छ ठिक छ
5: अब यो हरितालिका तीज होइन यो आज व्रत बस्छन् महिलाहरू निराहार व्रत बस्छन् अब बजारतिर मनाइने हरितालिका र गाउँतिर मनाइने हरितालिकामा त अलिकति फरक छ भन्छन् दरखाने प्रचलनको बारेमा तर यसको खास महत्व चाहिँ के हो यो तीजको चाहिँ
6: अब यो तीजको महत्व अवर्णनीय छ बाबु अब यो तीज भनेको यो भाद्र शुक्ल तृतीया हो आज र यसलाई तीज पनि भनेर भनिन्छ यो तीन दिन मनाइने भएको हुनाले तीज भने अब तीज चाहिँ नेपाली शब्द हो यो यो तृतीया चौथी र पञ्चमी यो तीन दिन मनाउनु पर्ने भएर तीज भने हो तर अब यसपालि चाहिँ दुई दिन मात्रै मनाउनु पर्ने छ क्या यो तिथिको गडबडले गर्दाखेरिमा तपाईँको आज तृतीया र चौथी एकै दिन परेको छ क्या अब तृतीयाको दिनमा आज चाहिँ तपाईँको शिवजीको उपासना गर्ने है शिवजीबाट चाहिँ आशीर्वाद प्राप्त गर्ने आफ्नो र आफ्नो परिवारको कल्याणको लागि र सार्थक जीवनको लागि चाहिँ यो व्रत बस्ने चलन आएको हो र अब यो आज चाहिँ यो शिवजीको उपासना गर्नुको साथै गणेशको पनि शिवजीको छोरा गणेश गणेशको पनि उपासना गर्नुपर्ने छ क्या यो यो शास्त्र अनुसार चाहिँ नै त्यस्तो स्थिति भएको छ भोलि हुनुपर्ने चौथी है यो गणेशको उपासना गर्ने दिन तर आजै परेको छ यो शिवजीको उपासना गर्ने र गणेशको उपासना गर्ने एउटै दिन परेको छ आज त्यसो भएको हुनाले शिवजीको पनि दर्शन गर्ने शिवजीको पनि पूजा आजा गर्ने र तपाईँको यो गणेशको पनि अब गणेशलाई अर्घ दिने सूर्यलाई अर्घ दिने पूजा आजा गर्ने काम दुइटै चाहिँ आज गर्नुपर्ने छ शास्त्र अनुसार त्यसो भएको हुनाले अब यो तीज चाहिँ नि विशेष गरेर आफ्नो दीर्घ जीवनको लागि पतिको दीर्घ जीवनको लागि र परिवार सबैको दीर्घ जीवनको लागि कल्याणको लागि ऐहिक सुख शान्तिको लागि र पारलौकिक सद्गतिको लागि पनि यो व्रत बस्ने हो महिलाले त्यसो भएको हुनाले अब यो व्रत चाहिँ नै तपाईँको त्यो तीन किसिमको हुन्छ क्या यो तपाईँको निराहार जलाहार र फलाहार स्वास्थ्य अनुसार चाहिँ नै हामी यो व्रत बस भन्ने चाहिँ शास्त्रको आदेश हो
5: गुरु अब कस्तो छ भने नि पशुपतिनाथ पाशुपत क्षेत्र बिहानैदेखि तीन बजीबाट खुल्ला छ होइन पाशुपत त अब काठमाडौँमा मात्रै छ होइन यो एउटा धाम हो देशका धेरै शिवालयहरूमा चाहिँ आज भक्तजनको भीड़ पनि लाग्ने गर्दछ पाशुपत क्षेत्रमा आउन नपाएका महिला दिदीबहिनीहरू आफ्ना नजिकका शिवालयमा त जानुहोला किनभने 350-400 रेडियोले चाहिँ हामीलाई प्रत्यक्ष रूपमा यतिखेर प्रसारण गर्नुभएको छ लाखौं दर्शकहरू र श्रद्धालु भक्तजनहरू अब मन्दिर जाने तयारीमा भएका भक्तजनहरूले पनि हामीलाई सुनिराख्नु भएको छ यसको विधि होइन कुन तरिकाले चाहिँ हामीले चाहिँ यो पर्वलाई मनाउने महिला दिदीबहिनीहरूले यसको विधिको प्रक्रियाको विषयमा कुरा गरौं न अलिकति
6: हो अब यो चाहिँ तपाईँको यो अब शिवजीको दर्शन गर्ने जस्तो पशुपति जाने अब पशुपति अहिले त चाहिने तपाईँको अब ठाउँ ठाउँमा चाहिँ शिवजीका मन्दिरहरू छन् अघि पशुपति जान नसक्नेले चाहिने आफ्नो नजिकमा चाहिने शिवजीको मन्दिर जहाँ छ त्यहाँ गएर चाहिने शिवजीको दर्शन गर्ने पूजा आजा गर्ने अब त्यहाँ पनि जान नसक्नेले घरमै पनि पूजा लगाउने व्यवस्था छ बाबु शास्त्र अनुसार है घरमै पनि पूजा चाहिने शिवजीको स्थापना गरेर शिवलिङ्ग स्थापना गरेर शिवजीको पूजा गर्ने गणेशको पूजा गर्ने व्यवस्था त सधैँ छ नि शास्त्रमा त्यसो भएको हुनाले अब जो मन्दिरमा जान सक्छ मन्दिर जाने मन्दिर नजिक पशुपति जान सक्नेले पशुपति जाने नसक्नेले जहाँ आफ्नो घर नजिकमा जाने शिवजीको मूर्ति छ मन्दिर छ त्यहाँ गएर शिवजीको दर्शन गर्ने शिवजीको पूजा आजा गर्ने र अब त्यो पनि भएन भने घरमै पूजा लगाउने चलन छ बाबु घरमै शिवजीको उपासना गर्ने चलन छ अब यो चाहिँ तपाईँको यो व्रत चाहिने तीन किसिमको हुन्छ मैले अहिले नै पनि भनिसकेँ तपाईँको निराहार जलाहार र फलाहार अब अहिले कतिपय महिलाहरूको एउटा गुनासो छ क्या यो अब शिवजी अब आफ्नो पतिको दीर्घ जीवनको लागि चाहिँ नि हामीले चाहिँ नि यत्रो चाहिँ दुःख गरेर व्रत बस्नुपर्ने अब टाउको दुख्ने वाकि लाग्ने यस्तो हुन्छ भनेर भन्ने पनि गुनासो चाहिँ नि महिलाहरूले गरेको सुनिन्छ। त्यो उहाँहरूले नबुझेर हो, आफ्नो स्वास्थ्य कस्तो छ, आफ्नो स्वास्थ्य चाहिँ नि सर्वतः आत्मको उपाय भनेको छ क्या शास्त्रले चाहिँ सबभन्दा पहिला आत्मा जोगाऊ है आत्माको रक्षा गर अनि मात्रै चाहिँ नि व्रत बस्ने काम गर भनेर भन्नेछ। त्यसमै हुनाले अब यो तपाईँको आज दिनभरि व्रत बस्नुपर्छ भोकै बस्नु र भोलि बिहान मात्रै चाहिँ सूर्यलाई अर्घ दिएर खानु भन्ने चाहिँ एउटा पक्ष हो है। तर त्यो चाहिँ नि आफ्नो स्वास्थ्य हेरेर गर उमेर हेरेर गर भन्ने पनि छ। अब कसैलाई त्यस्तो रियाटा लागेको छ त्यस्तो व्रत दिनभरि भोको बस्नु सक्ने क्षमता छैन भने त्यस्तो शरीरले चाहिने त्यो भोको बस्न चाहिने अलिकति अप्ठ्यारो हुन्छ कसैलाई रोग व्याधि होला सुगर होला के होला है त्यस्तो मान्छेले पानी खाएर बस्छ यो एउटा पक्ष भयो। अब पानी खाएर पनि भएन भने तपाईँको चाहिने निराहार केही नखाई बस्छ है आज दिनभरि भोलि त्यसो भएर यो दरखानी गर्ने चलन पनि आएको हो क्या बाबु है। हिजो राति चाहिने तपाईँको अब राम्रो चाहिने गरिष्ठ एउटा गजिलो खाना खाएर आज दिनभरि भोको बस्नु पर्ने भावनाले भन्ने हिसाबले छैन त्यो दरखानी भनेर भन्ने चलन आएको हो। अब सक्नेले छैन दिनभरि भोको बसेर भोलि बिहान मात्रै खाने हो, नसक्नेले पानी खाएर बस्ने, पानी खाएर पनि हुँदैन भने फलफुल खाने बाबु फलफुल जला निराहार जलाहार र फलाहार यो तीन किसिमको व्रत हुन्छ क्या। त्यसो भएको हुनाले यो तीन किसिमको व्रत चाहिँ नि आफ्नो स्वास्थ्य हेरेर स्वास्थ्य चाहिने मा खराब गर्दैन भने चाहिने अब भोको बस्दा पनि हुन्छ अघि भोलि बिहान मात्रै खाए हुन्छ। अब होइन स्वास्थ्य त्यस्तो ठिक छैन भनेदेखि चाहिने पानी खाऊ, पानी खाने पनि भएन भएन भने होइन फलफुलमा चाहिने तपाईँको अहिले चाहिने स्याउ केरा अम्बा इत्यादि चाहिने जे चाहिने सिजन अनुसारको फलफुल
5: अब यो निराहारै बस्नुपर्छ भन्ने त छ कि शास्त्रीय मान्यता अनुसार चाहिँ अलिकति यसो पेटमा भोजन गरेर बस्दा पनि हुन्छ यो फलफुलहरू भोजन गरेर बस्दा पनि हुन्छ के हुन्छ यसको चाहिँ खासमा
6: होइन भोजन भने अब अन्न खानु चाहिँ त्यति भन्दैन शास्त्रले है। फलफुलमा तपाईँको यो गहुँलाई पनि फलमा मान्छ मकैलाई पनि फलफुलमा माने हुन्छ। त्यसो भएको हुनाले फलफुल भने स्याउ सुन्तला मात्रै होइन अब यो फलाहार भन्ने चलन छ क्या शास्त्र पनि शास्त्रले पनि त्यही भन्छ फलाहार गर भन्छ। फलाहारमा चाहिँ नि अब गहुँको परिकार खाने है अब तपाईँको गहुँको जौको परिकार खाने अब मकैको परिकार खाने अब यस्तो गर्दा पनि व्रत हुन्छ अब त्यो चाहिँ भावना हो। पितरो वाक्य मिच्छन्ति भाव मिच्छन्ति देवता भावना राम्रो हुनु पर्यो तपाईँको देवताप्रति आस्था हुनु पर्यो निष्ठा हुनु पर्यो विश्वास हुनु पर्यो जसको चाहिँ नि अब हाम्रो आत्मा पनि छ ईश्वर पनि छ भन्ने शिव पनि छन् गणेश पनि छन् विष्णु पनि छन् सबै देवी देवी पनि छन् सबै देवताहरू छन् उनीहरूको उपासना गर्नुपर्छ भन्ने चाहिँ नि अब भावना अब यो आत्मवादी र अनात्मवादी मानिसहरू छन् क्या हाम्रो समाजमा अब यो आत्मवादीहरूको कुरा हो यो है। त्यसमा उनीहरूले आत्मा छ ईश्वर छ हो ईश्वरको चाहिँ उपासना गर्नुपर्छ उनीहरूबाट आशीर्वाद लिएर अब आज शिवजी र गणेशबाट चाहिँ आशीर्वाद लिएर जीवनलाई चाहिँ सुखमय बनाउने शान्तिमय बनाउने आनन्दमय बनाउने र पारलौकिक सद्गति परलोकको बाटो चाहिँ खुला गर्ने है सद्गति प्राप्त गर्ने बाटो चाहिने खुला गर्ने चाहिने दिन हो आज। त्यसो भएको हुनाले यो महिला मात्रैले लिनुपर्छ भन्ने पनि होइन पुरुषले पनि यो तिनको व्रत लिए हुन्छ क्या शिवजीको उपासना गर्ने हो गणेशको उपासना गर्ने हो है उहाँबाट चाहिने आशीर्वाद प्राप्त गरेर जीवनलाई सुखमय बनाउने हो शान्तिमय बनाउने हो परिवारको कल्याण गर्ने हो। त्यसो भएको हुनाले अब यो व्रत पुरुषले पनि लिँदा हुन्छ तर पुरुषले लिने त्यति चलन छैन हाम्रो यहाँ चाहिने अब महिलाहरूले मात्रै धेरै लिने गरिरहनु भएको छ। अब यो चाहिँ हाम्रो मौलिक पर्व हो अब नेपालको चाहिने एउटा मौलिक पर्व हो यो आदिम कालदेखि चाहिने पहिला सीताजीले पनि व्रत बसेकी थिइन् भन्ने चाहिने कथा पुराणमा पनि पाइन्छ। त्यसै कारणले यो व्रत चाहिने
5: अब एउटा कुरा गुरु कस्तो छ भने नि अब व्रत नै बस्न पाइएन भनेर मन खल्लो बनाउने महिलाहरू पनि हुनुहुन्छ किनभने बाढी पहिरो गयो होइन विपत्ति आयो भोटेको समय यत्रो बाढीले चाहिँ निकै ठूलो बिटन्डा मचाएको छ धेरै नेपालीहरू चाहिँ ले मृत्युवरण गर्नु परेको छ अङ्गभङ्ग हुनु भएको छ कतिपय बेपत्ता हुनुहुन्छ अब यस्तो अवस्थामा चाहिँ के गर्ने होला गुरु।
6: होइन यो अवस्थामा आपद धर्म स्वभाव हाम्रो शास्त्रमा आपदमा जाने जस्तो जुठो सुतकमा पनि आपद धर्म लागू हुन्छ है बार्न सक्नेले बार्ने बार्न नसक्नेले नबार्ने त्यस्तो व्यवस्था छ। त्यसको व्यवस्था कसरी बार्ने के गर्ने त्यतापट्टि नजाउँ अहिले है। त्यसो भए हुनाले अब यो तिजको व्रत चाहिने तपाईँको आपद धर्म अनुसार चाहिँ अब सकेसम्म अन्न नखाने अघि अब भगवान्को उपासना प्रभु चाहिने किन यस्तो मलाई चाहिँ अब यो म नसक्ने भए भन्ने किसिमले त्यही अनुसार चाहिँ नि अब शिवजीको शिवजीसँग चाहिँ गुनासो गर्नु पर्यो, आशीर्वाद प्राप्त गर्नु पर्यो उहाँको। अब त्यो भोकै बस्नुपर्छ भन्ने पनि होइन, अब त्यो बस्नु पनि अब त्यो ठाउँ पनि मिल्नु पर्यो, सबै मिल्नु पर्यो है। त्यसो भए हुनाले त्यस्तो मिलेन भने आफ्नो धर्म अनुसार यसो सम्झन मात्रै पनि भयो बाबु। श्रद्धा हो, आस्था हो, निष्ठा हो, श्रद्धा आस्था निष्ठा छ देवताप्रति, शिवजीबाट आशीर्वाद प्राप्त हुन्छ, जिन्दगीलाई सुखमय बनाउँछन्, उनले शान्तिमय बनाउँछन्, आनन्दमय बनाउँछन् भन्ने विश्वास छ भनेदेखि चाहिँ त्यो गर्ने हो, व्रत बस्ने हो, शिवजीप्रति भक्तिभाव राखेर चाहिने। अब त्यो आफ्नो अब घरमा पूजा लाउनेहरूले पनि अब त्यो घरमा लगाउन मिल्ने भयो सब। अब अहिले बाढी पहिरो भन्नुभयो त्यो अब उहाँहरूको घर पनि नहोला, केही पनि नहोला भने यसो चाहिने शिवजीको चाहिने एकछिन चाहिने जप गर्ने, ओम नम शिवाय है, ओम नम शिवाय दम गणपताय नमः है भनेर यस्तो मनले मात्रै सम्झँदा पनि उनले अब आपत त बुझ्छन् नि देवताहरूले है, को आपतकालमा छ को छैन भन्ने कुरा चाहिँ बुझ्या हुन्छन्। त्यसो भएको हुनाले अब यो श्रद्धाका साथ उहाँहरूको स्मरण गर्ने, पूजा गर्ने, अब पूजा गर्न मिल्नेले पूजा गर्ने, नमिल्नेले चाहिने तपाईँको त्यही शिवजीको मन्त्र हो नमः शिवाय, यो चाहिँ महत्वपूर्ण मन्त्र हो अघि। त्यस्तै गम गणपतये नमः गणेशको पनि यो महत्वपूर्ण मन्त्र हो, उहाँहरूको उपासना गर्ने त्यति गर्दा पनि हुन्छ बाबु, उहाँहरूबाट आशीर्वाद प्राप्त हुन्छ। त्यसै कारण सक्ने समर्थ स्वस्थ मान्छेले चाहिने व्रत बस्ने हो, व्रत पनि त्यही अघि मैले निवेदन गरिहाले तिन किसिमको हुन्छ, जुन गर्दा चाहिने आफ्नो स्वास्थ्य सर्वत आत्मानम गोपाय, पहिला आत्माको रक्षा गर अनि मात्रै व्रत बस्ने, अरू पूजा आजा गर्ने काम गर भन्ने चाहिने शास्त्रको आदेश भएको हुनाले त्यही अनुसार चाहिने व्रत बस्ने, शिवजीको उपासना गर्ने, गणेशको उपासना गर्ने गर्नुपर्ने हुन्छ बाबु।
5: अब तपाईँ के भन्न चाहनुहुन्छ समग्र श्रद्धालु भक्तजनहरू र नेपाली महिलाहरूलाई ग्रुप?
6: होइन अब यो चाहिँ यो शिवजी गणेशजीबाट चाहिँ नि गणेशजी विघ्नहर्ता हुन् क्या, जीवनमा कुनै पनि विघ्न नपरोस् भनेर नामै विघ्नहर्ता, विघ्न बाधा चाहिने बाटो मुक्ति पाइने है, त्यस्तो कुनै पनि नपरोस् भनेर उपासना गर्ने गणेशको है। अब शिवजी त शिवजी सर्वदेव देवादिदेव महादेव है कि, अब सबैका देवता शिवजी, त्यसको हुनाले शिवजीले त सबै कुरा दिन्छन्, विघ्नहर्ता पनि हुन्, सबै हुन् शिवजी। त्यसको हुनाले अब सबैले चाहिँ यो आजको दिनमा फेरि यो कर्म हुन्छ क्या अब जहिले पनि, अब भोलि पर्सि चाहिने तपाईँको शिवजीको उपासना गर्नु गर्दाखेरिमा अब चाहिने जति फल प्राप्त हुन्छ त्यो त्योभन्दा आज व्रत बस्यो, आज शिवजीको उपासना गर्यो, आज गणेशको उपासना गर्यो भनेदेखि चाहिने त्यो हजारौं गुणा बढी फल प्राप्त हुन्छ क्या। आजको यो पर्व तोकिदिया छ, त्यसै भएर त अब आजै भाद्र शुक्ल तृतीयाको दिनमा शिवजीको उपासना गर्ने, चौथीको दिनमा चाहिँ गणेशको उपासना गर्ने भनेर भने हो। त्यसो भए हुनाले अब यो चाहिने त्यसो भएको हुनाले अब यो जिन्दगीलाई सुखमय शान्तिमय आनन्दमय दिने चाहिने कुरा भएको हुनाले र यो दिन चाहिने असाध्य उहाँहरूको स्मरणको लागि, उहाँहरूको उपासनाको लागि, शिवजीको र गणेशको उपासनाको लागि यो दिन चाहिने साह्रै ठुलो महत्वपूर्ण हो। मैले अघि नै निवेदन गरेँ हजारौं हजार गुणा बनाएको मैले अघि पछि उपासना गर्नुभन्दा आज उपासना गर्नुमा आकाश जमिनको फरक पर्छ। त्यसो भएको हुनाले आज चाहिने सबै महिलाहरूले यो यो हाम्रो शास्त्रले चाहिँ यो कुनै जातिपाति यो यो त्यो भन्दैन क्या। त्यसो भएको हुनाले जसले पनि शिवजीको उपासना गरे हुन्छ, शिवजी त शिवजी गणेशजी सबैका देवता हुन् नि त है, कतिपय महिलाहरूले नलिने पनि हामीले नलिने भन्ने पनि त्यस्तो पनि डरे सुनिन्छ है, तर त्यो होइन। अब जस्तो चन्द्र सूर्य सबैका हुन्ने, सबैतिर लाग्छन् नि चन्द्रमा सूर्य, काहीँ पक्षपात गर्दैनन् नि, त्यस्तै शिवजी गणेशजी पनि सबैका देवता हुन् क्या। सबैलाई उहाँहरूको उपासना गर्यो, उहाँहरूलाई सम्झ्यो भनेदेखि सबैले सबैको लागि आशीर्वाद दिन्छन्, पक्षपात गर्दैनन् देवताले। त्यसो भएको हुनाले आज यो साह्रै महत्वपूर्ण दिन, सबैले चाहिँ शिवजीलाई सम्झनु होला, उहाँको उपासना गर्नुहोला, श्रद्धाका साथ, आस्थाका साथ, निष्ठाका साथ, विश्वासका साथ, विश्वासमा आधारित छ हाम्रो शास्त्र। त्यसो भएको हुनाले आजको उहाँहरूलाई स्मरण गर्ने दिन चाहिँ आज साह्रै महत्वपूर्ण ठुलो दिन हो, सबैले सम्झनु होला भन्ने नै मेरो भनाइ हुन्छ बाबु।
5: हस् गुरु, यहाँको महत्वपूर्ण समय संवाद र सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रणाम, नमस्कार।
6: हजुर, यहाँलाई र यहाँको रेडियो परिवारलाई पनि मेरो धेरै धेरै धन्यवाद बाबु।
5: उहाँ हुन्थ्यो वरिष्ठ संस्कृति वेद अध्येता प्राध्यापक डाक्टर रामचन्द्र गौतम. आदरणीय श्रोता, आजका लागि नेपाली बहसको समय सकिएको छ. खेमबम बिदा चाहन्छु. नमस्कार.

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशैली द्वारा जनहितमा जारी।
2: पाथीबारा फूड प्रोडक्ट का उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्स को सफलता पछि चादनी भुजियाले मीठो स्वादमा पालक पनीर को पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाई हाम्रो शहरमा उत्पादन भएको पालक पनीर खाऊ सधैं रमाऊ। पाथीबारा फूड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: अब त्यो चाहिँ अलिकति एकदम राम्रो नै भएको छ. सबै सबै खुसी नै भइरहेको छ. अब हाम्रो नेपाल सेनाको लागि त धेरै राम्रो काम गर्यो भनेर धन्यवाद दिएर पनि अझै पुग्दैन भन्ने खालको भएको छ. त त्यो त एकदम सराहनीय नै काम भएको छ.
1: श्रोता, नेपाली सेनाले पूरा गरेका आयोजनाहरू स्थान विशेषका समस्या र आवश्यकतामा आधारित रहने गरेका छन्. नेपालको भौगोलिक विविधता जस्तै स्थान विशेषका आवश्यकताहरू पनि फरक हुने गरेको सन्दर्भमा नेपाली सेनाले आयोजनाहरूको छनौट स्थानीय जनताको आवश्यकतालाई नै आधार मानेर गर्दै आएको छ. खास गरी नेपालमा वर्षायामको समयमा बाढ़ी पहिरो र डुमानको कारणबाट धेरै नेपालीहरू प्रभावित हुने गरेका छन्. यस्तो प्राकृतिक प्रकोपबाट कैयौंले ज्यान गुमाएका छन् भने धेरै धनजनको क्षति हुने गरेको छ. हो, बाढ़ी पहिरो तथा डुबान जस्ता विपदहरूमा परेका नेपालीहरूलाई तत्काल खोज, उद्धार, राहत वितरण तथा प्रभावकारी र भरपर्दो हवाई उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले इन्द्रबक्स गौणले गौर नगरपालिका 8 स्थित छटीघाट इलाका र गरीमाई नगरपालिकाको समनपुर इलाकामा हेलिप्याडहरू निर्माण गरेको बताउनुहुन्छ गणपति प्रमुख सेनानी श्री सामन्त धोत खाँड.
2: यो हेलिप्याड निर्माण गर्नु कारण कस्तो छ भने यो विगत वर्षहरूमा यहाँ सधैँ डुबान हुने र रातको लागि हेलिकप्टर आउँदा ल्यान्ड हुने ठाउँ पनि नभएको अवस्था थियो. त्यही भएर नेपाली सेनाले चाहिँ यहाँ चाहिँ एउटा हेलिप्याड हुनुपर्छ भनेर एउटा गौर नगरपालिका र यो गढीमाई नगरपालिकामा चाहिँ हाम्रो नेपाली सेनाको क्विप अन्तर्गत मध्यपिर्ना हेडक्वार्टरले चाहिँ 14 लाख इन्द्रबक्स करद्वारा हेलिप्याड निर्माण गर्नको लागि चाहिँ बजेट छुटाइएको थियो र त्यो अनुसार हामीले निर्माण सम्पन्न गरेको छौँ. हेलिप्याड निर्माण गर्न करिब हामीलाई 1.5 महिना लाग्यो र यसमा चाहिँ हामीलाई चाहिँ गौर नगरपालिका मात्र नभएर हाम्रो छिमेकी नगरपालिकाहरू यो राजदेवी नगरपालिका, इस्नाथ नगरपालिका र गोदीमाई नगरपालिकाहरूबाट नै हामीलाई चाहिँ यो नगरपालिकाहरूमा चाहिँ यो ट्रिपर र एक्सकेभेटरहरू हुने भएर उहाँहरूबाट चाहिँ त्यो माटो ल्याउनलाई त्यो हेलिप्याडको त्यो डाँडा बनाउनको लागि चाहिँ उहाँहरूबाट सहयोग भएको छ. स्थानीय बासिन्दा लगायत नगरपालिका प्रशासन सबैजनाले चाहिँ नेपाली सेनाले राम्रो कार्य गर्यो भने एकदम यसको प्रशंसा नै गरेको पाइन्छ जताततै.
1: उता दाङ जिल्लामा तैनात रिपुमर्दन गणले राजपुर गाउँपालिकाको आर्थिक सहयोगमा वडा नम्बर 5 हेलिप्याड निर्माण गरेको छ. उक्त हेलिप्याडको फागुन 6 गते प्रमुख जिल्ला अधिकारी श्री गोविन्द प्रसाद रिजालले उद्घाटन गर्नुभई गाउँपालिकाका अध्यक्ष श्री मीन बहादुर केसीलाई हस्तान्तरण गर्नुभएको थियो. नेपालका धेरै विकट जिल्लाहरूमा स्वास्थ्यको पहुँच पुग्न सकेको छैन जसले गर्दा विकट स्थानका गर्भवती महिलाहरू अनेकन कष्ट भोगेर शहरी क्षेत्रमै आएर प्रसूति गराउनु पर्ने अवस्था छ भने कतिपय महिलाहरूले जोखिम मोलेर असुरक्षित रूपमै घरमै सुत्केरी हुनुपर्ने अवस्था छ. यसले गर्दा धेरै महिलाहरूले अकालमै ज्यान गुमाइरहेका छन्. यस्तै विवशतालाई झेलिरहेका गर्भवती महिलाहरूलाई सहयोग होस् भनी स्थानीय जनप्रतिनिधिको माग अनुसार सबुज गणले सल्यान जिल्लाको दारमा गाउँपालिका 5 ढाका दामको त्रिवेणीमा प्रसूति गृह निर्माण गरेको उक्त गढका सेनानी श्री राजेश कार्कीको भनाइ छ.
3: सल्यान जिल्लामा स्थानीयहरूसँग बुझ्दाखेरि सल्यान जिल्लाको दारमा गाउँपालिका वडा नम्बर 5 ढाका भन्ने ठाउँमा चाहिँ यो प्रसूति गृह निर्माण गर्न सकियो भने चाहिँ सबैभन्दा धेरै मान्छेहरू लाभान्वित हुने भन्ने एउटा सुझाव र सल्लाह पाएपछि चाहिँ हामीले त्यही अनुसार माथि पत्रचार गरेर त्यो स्वीकृति भएर आएपछि चाहिँ त्यो स्थानमा हामीले त्यो प्रसूति गृह निर्माणको कार्य सुरु गरेका थियौँ.
1: नेपाली सेनाले सामाजिक हितका लागि सञ्चालन गरेको शीघ्र प्रभावी आयोजनाहरू फरक फरक प्रकृतिका रहेका छन्. स्थान विशेषको आवश्यकता र जनताको माग अनुसार यस्ता आयोजनाहरू सञ्चालन हुँदै आएका हुन्. यसै सिलसिलामा नारायण दल गणले शीघ्र प्रभावी योजना अन्तर्गत रहेर कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिका 8 स्थित शान्तकुञ्ज मधुवन धाममा वनस्पति उद्यान नै निर्माण गरेको छ. 25 लाखको लागतमा निर्माण गरिएको उक्त वनस्पति उद्यानमा गणले मधुवन धामलाई पर्यटकीय स्थलको रूपमा विकास गर्नको लागि 1400 मिटर लामो पैदल मार्ग तयार गरेको छ भने विभिन्न प्रजातिका 750 बिरूवाहरू समेत रोपेको छ. नेपाली सेनाले सञ्चालन गरेको शीघ्र प्रभावी योजनाहरू राजधानीदेखि दुर्गम स्थानहरूसम्म फैलिएका छन्। काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका 1 रानीवन स्थित माइक्रो ब्रस पार्क इलाकामा शमशेर दल गणले प्रतीक्षालय र सार्वजनिक शौचालय निर्माण गरेको छ. उक्त भौतिक संरचनाहरूको सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथी श्री निरञ्जन कुमार श्रेष्ठ र इचंगु नारायण रानीवन जग्गा एकीकरण आयोजनाका प्रमुख श्री सुरेश कुमार रेग्मीले संयुक्त रूपमा असार 31 गते शिलालेख अनावरण गरी हस्तान्तरण गर्नुभएको थियो। उक्त प्रतीक्षालय र शौचालय निर्माणबाट राजधानीवासीलाई समेत सुविधा पुर्याउन सक्नु नेपाली सेनाले सञ्चालन गरेको शीघ्र प्रभावी आयोजनाहरूको सुन्दर पक्ष हुन्। स्थानीय स्तरका समस्यालाई छिटो भन्दा छिटो समाधान गर्ने नेपाली सेनाका यस्ता शीघ्र प्रभावी योजनाले जनताहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्, जसले जनताहरूमा खुशी छाउनुको साथै सैनिक नागरिक सम्बन्धमा समेत विस्तार भएको छ। यसबाट अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने भन्ने प्रधान सेनापतिको मुख्य अभिप्राय सार्थक हुनुको साथै नेपाल सरकारले परिकल्पना गरेको समृद्ध नेपाल र सुखी नेपालीलाई पूरा गर्न केही हद सम्म मदत पुगेको छ।
4: आजको यस प्रस्तुतिसँगै नेपाली सैनिक रेडियो कार्यक्रमको निर्धारित समयावधि सकिने लागिसकेको छ। कार्यक्रमप्रति तपाईँको कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छ भने नेपाली सैनिक रेडियो कार्यक्रम, रेडियो तथा प्रकाशन शाखा, जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डा भद्रकाली काठमाडौँमा पत्रचार गर्न सक्नुहुनेछ। इमेल गर्न चाहनुहुन्छ भने armyradio2008@gmail.com र radio-prakashan@nepalarmy.mil.np। प्रतिक्रिया व्यक्त गर्ने यिनै ठेगाना सहित आजको कार्यक्रमबाट म सुदीप ढकाल पनि विदा हुन्छु। नमस्ते।
5: बेसेरीज डिटर्जेन्ट पाउडर वालेन्टिनो द बोटिक।
6: हामीसँग स्कुलमा पढ्ने डुब्लीहरू छन् नि, आज तिनीहरूलाई भेटेर आउँछु हो त।
7: आउनु त आइयो, हाम्रो राजाहरू पो भेटिन्छन् कि।

पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा, स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल। पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ। मोबाइल नम्बर 9841484444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिञ्च दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुशैली।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: स्थानीय परिवेश स्वस्थ मनोरंजन अनि तपाईको आफ्नै आवाज यो हो जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिचा दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी

0: अदुवा मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: हाम्रै विराटको सिपिएम छोरी जहाँ पायो ती कम्प्युटर किन्दा दुखै त पाइन्छ त कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेशन सेन्टर हो नि। सिपिएममा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्री हालेमा घरमा बिग्रियो, घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै सानो संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी। अब यो फोन नम्बर 021-545-787 98-420-35-541 भयो। गुड भेरी गुड भेरी गुड
2: हाइलाइट्स नेपाल कम्प्लिट डिजिटल इन्टरटेनमेन्ट हाउस।

0: 16601340 98015712 36
1: के भनिरहेको बिहानदेखि एउटै नम्बर दोहोऱ्याइरहेको छ के हो
2: प्रश्न आफ्नो छोरालाई होइन हामीलाई सोध्नुहोस्
1: के प्रश्न कस्ता प्रश्न अनि किन तपाईँलाई नै सोध्ने
2: COVID-19 महामारीका बारे तपाईँलाई कस्तो सूचना आवश्यक छ
3: सूचना तथा जानकारी पाउनको लागि एनटीसी प्रयोगकर्ताले 16601360 40 र एनसेल प्रयोगकर्ताले 98015712 36 नम्बर मध्ये कुनै एउटा नम्बरमा फोन गर्नुहोला
4: साथै तपाईँ लैंगिक हिंसा यौनजन्य हिंसा तथा मनोसामाजिक समस्यामा पर्नु भएको छ भने पनि यी नम्बरमा फोन गरेर हामीलाई बताउन सक्नुहुन्छ सम्बन्धित सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौ
2: फोन गर्दा तपाईँको नाम ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन आफ्ना कुराहरू तपाईँ आफ्नै भाषामा पनि रेकर्ड गराउन सक्नुहुन्छ
4: फोन नम्बर फेरि एकपटक 16601360 40 तथा 98015712 36

पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ। मोबाइल नम्बर 9841184444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भो बोला दाई, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: पहुँच मार्ग अवरुद्ध हुँदा विद्यार्थी, शिक्षक तथा शिक्षा सेवा प्रदायको सुरक्षित आवागमनमा थप चुनौती उत्पन्न भएको छ। यसैबीच विद्यालय सञ्चालन गर्न जनशक्ति र संरचना पनि आवश्यक देखिएको छ। द्रुत टीमको स्थलगत अवलोकनपछि तयार पारेको प्रतिवेदनमा उक्त जनशक्ति र संरचना आवश्यक रहेको औल्याइएको हो। शुरूको 3 महिनाका लागि जनशक्ति सहित 19 प्रकारका संरचना आवश्यक रहेको उल्लेख गरिएको छ। आजको समाचार पत्र दैनिकमा खबर छ।
2: तेत्तीस होल्डिङ सेन्टरमा 2400 बाढ़ी पीड़ित, खानेपानी मुख्य समस्या, महामारीको जोखिम शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। विदुर नगरपालिका स्थित पिपलटारको होल्डिङ सेन्टरमा 5 वर्षीय योविशा श्रेष्ठ 23 भदौको दिउँसोसम्म खेलिरहेकी थिइन्, तर राति उनलाई अचानक ज्वरो आउनुका साथै बान्ता हुन थाल्यो। होल्डिङ सेन्टरको शिविरमै उपचार गराए पनि निको नभएपछि योगिताले छोरी योविशालाई बुधबार 27 भदौमा उपचारका लागि बट्टार स्थित फार्मेसीमा लगेकी छिन्। योविशा एक्ली बिरामी होइनन्, सेन्टरमै रहेकी 20 महिनाकी उनकी बहिनी पनि निरन्तर ज्वरो र बान्ताले थलिएकी छन्। त्यही होल्डिङ सेन्टरमा रहेकी 20 वर्षीय कविता श्रेष्ठको 6 महिने शिशुलाई पनि ज्वरो आएको छ। के भएको हो भन्दा सामान्य सिटामोल दिएर पठाउँछन्, बच्चा अझै निको भएको होइन, योगिताले भनिन्। बाढ़ीले घर र बस्तीबाट विस्थापित भएपछि सुरक्षित ठाउँको खोजीमा आएका परिवारका लागि पिपलटार स्थित श्री चन्द्रज्योति माविको भवन अहिले अस्थायी घर बनेको छ। बाढ़ीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा छन्। कुनै कड़ा महामारी नफैलिए पनि रूगाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा ई कोली जीवाणु नै भेटिएको छ।

र भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा ई कोली जीवाणु नै भेटिएको छ।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
1: भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा ई कोली जीवाणु नै भेटिएको छ।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली।
1: भाइरल ज्वरो देखिएको छ। बाढी प्रभाव भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खास भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा यी